0: गोल्ड एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
1: सन्चे सुरु एफएम स्टुडियो टाइम
2: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलु कुम्बू
3: वर्ष 2026 मे 20 तारिक अधिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि
1: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोलुसन्स
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
3: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई नियुक्ति शपथ र पद बहाली नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा
1: नेपाललाई ग्रे लिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता
3: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई
5: नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन् पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन् सँगै संरक्षण पनि गर्यौं भने चाहिँ भविष्य राम्रो छ
1: रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सिबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण
3: र आर्सेनललाई प्रिमियर लीगको उपाधि आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो

0: नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: अब खबरको सिलसिला नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभयो। राष्ट्रपतिको कार्यालय सिपल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामशाह प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरे पछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 79 असार 4 सम्म रहनेछ।
3: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास घिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कार्यवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जुन आस्था अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढ़ी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बार बीच हुने द्वन्द व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनुअघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा नागरिक दैनिकमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजीको टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी ग्रे लिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रे लिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औंलाइदिएका छन्। एपीजीका उपकार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड आनन्द सहितको 2 सदस्यीय टोलीले अर्थमन्त्री सोरिन वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औंलाइदिएको हो। बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसूर, घर जग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूचीसहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सुनि मार्गले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात ग्रेलिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एशिया प्यासिफिक ग्रुप अफ मनी लाण्डरिङ एपीजीको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा वहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआर्लीले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई गेरलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: विद्यार्थी संकटले कक्षा भित्रिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय पहाड़ी र हिमाली जिल्लाका हुन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा वर्षाई सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
2: फेरि पनि शिक्षाकै प्रसंग, 2073 सालमा कक्षा 1 भर्ना भएका बाल बालिका गएको चैतमा संचालित कक्षा 10 एसईमा सहभागी भए। त्यति बेला कक्षा 1 10,53,824 भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 नै सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखिएको छ। कक्षा 1 भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढ़ाई पूरा गरे। यसै परीक्षामा सहभागी मध्ये पनि 1,40,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा 8 अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा 1 भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्सेल फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद संवेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6,00,000 विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। कायाकैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: जहाँ हुन्छ खुशीको बाट, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उनलोभी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. Tapai pani bhannu hunecha, malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा, नेपाललाई ग्रे लिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता, सामुदायिक तर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी लगायतका खबर प्रस्तुत
3: गर्यौं। नेपालका प्राकृतिक स्रोतहरूमध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्वपूर्ण भूभाग हो। उच्च पहाड़ी तथा हिमाली भेगमा रहेका फाटफुट रूख झाड़ी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झण्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु वस्तु तथा गोठालाहरू बीचको अन्तर्सम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
4: नेपालका खर्कहरू बहुमूल्य जड़ीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
5: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरिचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व धार्मिक पर्यटकीय महत्व पनि हो। मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
4: देशको झण्डै 6.09% जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको पुर्खौली पिसा याक, चौरी, पहाड़ी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधारको रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तर्सम्बन्ध पनि रहेको छ।
5: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको संमिश्रण हो कि खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अननियन्त्रित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन। त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हो।
4: पशुपालन घट्दै गए पनि अझै उच्च पहाड़ी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएका छन्। नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
5: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एसा गुमाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्यो। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक। त्यो लगायत जड़ीबुटीहरू, अनि अर्को भनेको च्याङ्ग्राको उनबाट हामीले पश्मिना बनाउँछौ, अनि त्यसले भेड़ाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेशन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेका छौं। भनेपछि नेपालको अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो कि।
4: खर्कहरू हिमाली सहित उच्च पहाड़ी भएका मानिसको समेत जीविकाको आधार गवाह हुन भने निर्यात व्यापार मार्फत देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। यसको वातावरणीय महत्व त झनै बढ़ी छ। तर यी खर्कहरूबाट पशुपालन हराउँदै जाँदा थुप्रै समस्याहरू देखिन थालेका छन्। खर्कहरूको व्यवस्थापनको लागि पालिकाहरूले गर्ने साना कामले पनि ठूलो भूमिका खेल्ने खर्कबारीका अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
5: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उन्काटिराखेको देख्न सकिन्छ कि सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड़ दिन थाल्यौं भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपयोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
2: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलीको नेपालमा सुन्न सक्नुहुन्छ। सरकारले काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रोज गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरम्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
4: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती, मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्किएका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्किएका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण, पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनय भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरण विदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोद, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
6: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गांव काठमाडौं समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन
9: हर घर लेखा अयोध्या हर घर में प्रकट लेखी राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार शुक्रवार राति 8 बजे मात्र विश्व को रुमालो टीवी में
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखको नयाँ नगरपालिका 4 को धुलाम्य सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन, दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ। बरसातमा हिलामी र हिउँदमा धुलामी हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस भने गर्नुहुन्न। उमेर ढल्कन जाँदा शरीर कमजोर बन्ने गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हातमै सुन्निएका हुन्छन् उहाँले भन्नुभयो। उमेर विस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन भन्ने छैन। आर्थिक अभावका कारण चार पाँच स्कूटर किन्ने अवस्था पनि उहाँसँग छैन। आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे उहाँले भन्नुभयो। शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 सम्म अध्ययन गर्नु भएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बाल बालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बाल बालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षकप्रतिको भरोसा। लगातार 2 वर्षसम्म उहाँले 82 जना बाल बालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना आजको गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चीनिया समकक्षी शी जिनपिङसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25 वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
3: अब केही खेल खबर। इंग्लिश प्रीमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गै राती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39 मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो। खेलको अन्तिम समयमा एर्लिङ हालाङले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
2: खेलको अर्को खबरमा आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ आठौं कसै तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले विश्व ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 7:45 बजे इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनील कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरोटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरोटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
3: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थात्मक र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
2: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दरले पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
3: पूर्वी नेपालको काकरभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउने पटक पटक भारतीय अभियोगले झापा र इलामका उद्योगीले 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काममा 22,000 मुद्दा।
2: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा। ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
3: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
2: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
3: र आर्सेनललाई प्रिमियर लीगको उपाधि। आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
2: अन्त्यमा आजको कार्टुन गजत सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्वीर छ। त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईँहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति भोलि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: स्वागत छ।
1: हस् धन्यवाद।
0: एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाएर राख्नु भएको छ, त्यसको लागि के के गर्नु पर्थ्यो भनेर नि
1: 1961 सालतिर सबै सरकार लाउने एउटा वेन थियो। त्यो बेला म बारीमा करिब 500 बोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ।
0: क्षेत्र पैसाको थियो
1: क्षेत्र पनि त्यति बेला लगभग 15-20 रुपियाँ पनि थियो होला त्यो सुरुमा लगाउँदा।
0: अहिले चाहिँ भयो
1: अहिले चाहिँ अब 60 रुपियाँ पानीको सेरो थरमा सुन्तला चाहिँ र पानीमा विस्तार गरेको छु। यो चाहिँ कोभिडको बेलामा भुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा। लामो लकडाउन भयो भनेर सबैलाई थाहा छँदैछ। अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूले बोलाएर अनि खलबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्दै म त्यहाँको पहिलो व्यक्ति नै हो। र अहिले 1200 बोट सुन्तला छ। मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5000 मान्छेहरू हुनुहुन्छ। रेगुलर रूपमा बत्ती घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ। गर्नु भएको छ अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ। एउटा हातको चाहिँ 4 औँला छैन अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगार दिइराखेको छु। र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा 1 हप्ता पहिला म त्यो गाउँमा पनि पुगेका थिएँ एउटा कामको सिलसिलामा। अनि लगभग लगभग अहिले पनि 10-15 घरले सबै चाहिँ उहाँहरूको जङ्गल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फलानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना भइरहेको मैले चाहिँ
0: देखेँ।
1: त्यो देख्दाखेरि आफूलाई एउटा लिडर भनेको लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो लागेन। अहिले
0: त्यो तपाईँकै कारणले हो भने त्यसको कसरी प्रश्न हुन्छ?
1: त्यहाँ यस्तो छ, सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो। पैसाको मागेको छ बुटोलतिर, अब यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन, अनि त्यो चाहिँ उता पैसाको मागेर यता लिएर आएर अब जे गरे भयो अहिले भन्ने जस्तो कुरा पनि आयो। काम त सुरुमा नयाँ गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ होइन, त्यो मेरो मात्रै होइन अन्य क्षेत्रमा पनि आइहाल्छ। अनि पछि चाहिँ के भयो भन्दा यो त अहिले त मात्रै हजुरलाई उदाहरण दिएको मैले। योभन्दा पहिला त त्यहाँ त लगभग लगभग सबै घरहरूले तपाईँको सुन्तलामा खेत चाहिँ खलबारीमा विस्तार गरिसक्नु भएको छ। जसले हिजो कमेन्ट गर्नुहुन्थ्यो अथवा जसले चाहिँ मेरो बारेमा यो हुन्न यताउति खर्च मात्रै हो भन्नुहुन्थ्यो, अहिले उहाँहरूका पनि सुन्तला लगभग लगभग हामी यत्र वर्ष भइसक्यो। हामी
0: सुन्तला बारी बनाउनुको लागि खलबारी बस्नु पर्यो अनि यसको नेपालघाटा लगाएको सुन्तला खेतीको अनुभव
1: मेरो यस्तो छ। म एउटा लक्ष्य हुन्छ, मैले लक्ष्य राखेर काम गर्ने मान्छे हो म चाहिँ। यहाँसम्म आउँदा मैले धेरै सेक्टरमा हात हाले अनि जुन सेक्टरमा हात हाले त्यसमा मैले हालेको ठाउँमा चाहिँ मैले काम गर्दासम्म अनि म चाहिँ असफल भएको छैन। हाम्रोमा मेरोमा तुलनात्मक रूपमा पानीको अलिक धेरै चाहिने, मेरो पूर्वपट्टि फर्केको बारी छ अनि त्यहाँ पानी सुक्खा बढी हुन्छ र पानीले त्यति पर्याप्त मात्रामा सिँचाइको लागि छैन। र अहिले चाहिँ मैले गएको वर्ष 1,25,000 लिटर पानी अटाउने क्षमता भएको ट्याङ्की निर्माण पनि गरेको छु। त्यो चाहिँ बगैँचाकै लागि हो। र मैले हजुरले भनिसक्नुभयो अब त्यहाँबाट फाइदा घाटा के छ भन्दा पनि मेरो 2085-86 त्यो बगैँचाबाट 1 करोडको सुन्तला निर्यात गर्ने लक्ष्य हो
0: मेरो।
1: छ अब 1 करोड भन्दा 80 लाख होला आफ्नो ठाउँमा छ, तर मेरो लक्ष्य 1 करोडकै।
0: अहिले लगानी र अहिलेसम्म आमदानीको हिसाब गरेर चाहिँ मैले सुन्तला बगैँचामा मात्र यति गरेर हामीसम्म यति प्राप्त गर्नु भन्ने काम छ।
1: अहिले यस्तो छ, पहिलाको बोट चाहिँ हामीले लगाउँदाखेरि हामीले त्यति नलेज भएन अनि जुन बोटहरूको बिच हुनुपर्ने डिस्टेन्स होइन अनि त्यो चाहिँ पनि हाम्रो त्यति धेरै जानकारी भएन र कोही ठाउँ लगाएका बोटहरू बाक्लो भए अनि कोही फेरि हाम्रो त्यो बिउहरू चाहिँ छनौट गर्न जानिएन होइन, अर्को जे लगाउनु भएको छ त्यही लगाइयो अनि कुन त्यहाँ माटोमा कलम बिरुवा लगाउने कुन माटोमा बिजी लगाउने होइन डिस्टेन्स कति राख्ने त्यस्तो चाहिँ अलि ज्ञान कम भयो। तर अहिले चाहिँ 60 सालमा लगाएको सुन्तला अहिले 83 भनेपछि 23 वर्ष भयो। 23 वर्षमा त्यसलाई गरेको स्याहार सुसार त्यसले दिएको प्रतिफलको आधारमा जुन पछि मैले 700 बोर्ड चाहिँ मैले विस्तार गरेँ त्यो चाहिँ तपाईँको एकदम साइन्टिफिक छ। अहिले चाहिँ मेरो विस्तारकै फेरमा भएको भएर अहिले कृषिमा के छ भने लगानी मात्रै छ अहिले हजुरहरूलाई मेरो प्रत्येक दिन खर्च हो। र त्यो त्यहाँ मैले राखेको मेरो हाम्रो जति काम गर्नुहुन्छ होइन रोजगार दिइरहेको छ उहाँहरूलाई पैसा दिन र मलाई त्यहाँ बगैँचा व्यवस्थापन गर्नको लागि अहिले उतापट्टिको 500 बोट बिरुवा चाहिँ पुगिरहेको छ किनभने राम्रो मौसम अनुकूल मौसम हुँदा

मैले सम्मको मेरो अनुभवमा एउटा त जस्तै किसानै भन्दा पनि मान्छेले पहिला पहिला हामी पढ्दा मेरो पढ्नेवाला पालामा साथीहरूले मेरो बुवाले यस्तो गर्नुहुन्छ मेरो बुवाले यस्तो गर्नुहुन्छ भन्दाखेरि म गर्व हामीलाई पनि है त्यसको बुवाले यस्तो गर्नुहुन्छ भन्ने हामीलाई पनि हुन्छ नि त हामी एक्साइटेड हुन्छौँ अनि सरले तेरो बुवाले सर घर के गर्नुहुन्छ भन्दाखेरि कृषि गर्नुहुन्छ भनेर भन्दाखेरि हामीलाई अलि लाज लाग्यो जस्तो उहाँ पनि भएको त्यस्तो हुन्थ्यो पहिला मैले पढ्दा विद्यालयमा र अहिले पनि कतिपय हाम्रा मित्रहरूले कृषि गरिरहनु भएको छ तर खेती किसान गर्छु भन्न उहाँहरूलाई लाज लाग्छ त्यस्तो छ अहिले पनि हजुरले त्यो त्यसो सर्वे गर्नुभयो भने उहाँले अरू अरू अरू सामान्य व्यवसाय बताउनुहुन्छ जहाँबाट धेरै इन्कम गर्नुभएको छ त्यसलाई लुकाउनुहुन्छ भनेर भन्न चाहनुहुन्छ एउटा त के भन्दा संसारको सबैभन्दा ठुलो पद भनेको कृषक होइन सबैभन्दा ठुलो पेसा भनेको कृषि हो यो मेरो अहिलेसम्मको अनुभवमा मलाई त्यस्तो भयो एउटा र अर्को चाहिँ फेरि के छ भने जुन तपाईँले चाहिँ मौसमको कुरा गर्नुभयो मौसमलाई हामीले कसरी हेर्न सकिन्छ भने अब हजुरले कुनै मरुभूमि हुने बोट पनि त छ नि होइन पानी नहुने ठाउँमा हुने बोटहरू पनि छ त्यो नदी बाली छ त्यसलाई बेचेर पैसा आमदानी गर्न सकिन्छ कुनै फेरि पानीमा चाहिँ हुने बिरुवाहरू पनि छ पानीमा मात्रै राखिदियो भने त्यहाँ चाहिँ त्यसको चाहिँ आमदानी लिन सकिन्छ तर के छ भन्दा सबैभन्दा पहिला आफ्नो जग्गामा कस्तो प्रकारको खेती हुन्छ त्यसको बारेमा निर्गल गर्नु पर्यो अनि त्यस पछाडि जुन खेती तुमा तमास भिटेबल हुन्छ अनि

0: अभ्यास गर्नको लागि। एउटा त तपाईँ हाम्रो सबैको घरमा हेर्नुभयो भने पारको कुरा गर्दा त्यहाँ सुन्तला पनि हुन्छ, पहिलेदेखि एउटा भोट खाएती हुन्छ, दुई चारपट मौसम लगाएको हुन्छ, केराको रुखहरू हुन्छ होइन, अनि पहिले कोठी पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एउटा भोट चाहिँ कसैले बेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले बुवा पुस्ताहरूले, अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ होइन, अनि त्यसलाई विस्तारमा जान सकियो। दोस्रो कुरा अहिलेको पाठ भनेको पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन, स्थानीय सरकार छ त्यहाँ चाहिँ सबै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरू लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ होइन, त सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। अर्को कुरा पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता, धैर्यता नै पैसा हो, कुर्न सक्नु पर्यो, कुर्न सक्नु पर्यो। यहाँ अहिले के छ भने आज बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो चाहिँ सम्भव छैन होइन, नत्र भने तपाईँको कृषिमा चाहिँ अब सामान्य हिसाब गरौँ न, यहाँ कसरी केरा खेती नै गर्नुभयो, एउटा केराको बोटल तपाईँ कति पऱ्यो त्यसलाई 85,000 रुपियाँ पारेछ अरे एउटा केराको बोटल एक्जाम्पल दिएँ भने होइन, अब तपाईँको सबै बोटल आयो भने तपाईँ कति पऱ्यो 5,000 त पऱ्यो, त्यो 5,000 लगाएन त्यसो लगाइने त देख्नु भएन नि त होइन, अरू क्षेत्रमा हेर्नुभयो भने कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, र सैलुन खोल्दा कति लगानी हुन्छ होइन, त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर तिन दिन धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो। अहिले गएको छ एक वर्ष एकदम स्याहार सुसार गरेछ, मसार्या छ होइन, उयो हामीले हुन्छ नि अहिले ब्युटिसियन जस्तो गरेर सबै गरेछ अनि अर्को वर्ष केही पनि छैन होइन, त्यो निरन्तरता भएन भने पनि कृषि पेसामा अगाडि बढ्नु भएको
1: छ। अघि हामीले जुन मौसमको कुरा गर्दै गर्दाखेरि हाम्रो अन्य पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ यो डाँडोमा अलिक धेरै भयो।

यसमा हामीले यसरी हेर्न सकिन्छ आजभन्दा लगभग 40 वर्ष पहिला हाम्रो जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई

0: संशोधन भएर
1: अहिले यस्तो छ, एउटा चाहिँ हामी दुईटा कुरा हेर्न सकिन्छ। एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ, पहिला जो कुरा बिग्रिन्थ्यो त्यो कुरा बिग्छ। पहिला अमृत तपाईँको अमृतको जन्मै भयो भने तपाईँको त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्री बिग्रिन्थ्यो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृत खोजी खोजी आउनुहुन्छ, अनि त कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ, होइन आउनुहुन्छ नि त, अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन, घरै गरे आउनुहुन्छ, कुचो सरी छैन, सबै कुरा सरी छैन भन्ने एउटा त्यो भयो। अहिले त बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा, तब आज हाम्रो मोबाइल आउनुहुन्छ, पहिला नेपालमा कसैको मोबाइल पसल त थिएन नि, होइन कति दोकानहरू थियो नि त, काठमाडौँ यस्तै चहल पहल थियो, सबै कुरा थियो। अहिले हेर्नु त यहाँ कति पर्सेन्ट भयो यो मोबाइल पसलले घटेको होला, किनभने मोबाइल आयो। अब भोलि फेरि केही नयाँ कुरा आयो भने हामीलाई थाहा छैन नि त, एआई एआई भनिन्छ, त्यो एआईको पनि सामान्य कुरा आइरहेछ, भोलि सबै कुरा आउँदा त्यसैको फेरि पसल राखेर बस्ने, सबै एआईको दोकान हुने
0: अहिले जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा गरिरहेका छ, त्यो वातावरणको स्थिति अथवा मौसमहरू त्यो राम्रैसँग पुगिरहेको छ किसानलाई, अथवा केही अझै पनि त्यस्तो
1: अभावहरूले मैले निल सरलाई मैले अनुरोध पनि के गरेँ भने, यो अत्यन्तै तपाईँको प्रश्न अत्यन्तै राम्रो प्रश्न हो, तपाईँले एउटा रिपोर्ट के बनाउनु भने, रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई, जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खोलेर त्यस लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौ, र त्यहाँ हेर्नुहोस् सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ, र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्, त्यहाँ आफ्नो काम आफै गरेर हान्ने त होइन, सबै त्यहाँ भोलिरहन्, जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सबैसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ, त्यस्ता पालिका असफल पनि छन्। तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका दिन मलाई पर्यो, दिन मलाई पर्यो भन्नुहुन्छ, कारण त्यही नै हो।
0: तर त्यसको

0: हुनुहुन्छ।
1: यसमा यस्तो छ, कसैको जस्तो पालिकाको अध्यक्ष जो हुनुहुन्छ नि मेन सरकारको प्रमुख उहाँ नै हो होइन, उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ यहाँ गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्ष ज्यूहरूले स्वतः माटो परीक्षणमा उहाँ नै गर्नुभएको छ, टोली खटाउनु भएको छ, पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँ पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भने सबै कुरा उहाँहरूले तपाईँ उपलब्ध गराउनु भएको छ।
0: सरकारले दिन्छ सन्देश पठाउनु त्यस्तो खालको अनुभव पाल्पा
1: छैन। यो यस्तो छ, आइटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, तर आइटीको सेक्टरमा मौसम मात्रै होइन उसले पनि सूचना पनि बाहिर नआउने अवस्था पनि छन् दिनुपर्छ त धेरै राम्रो। अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानी आश्रित छन् भनेपछि त सहरमा पर्ने कुरा के हो भन्ने गर्दा पालिकाका निर्णय गर्न सक्नु पर्यो नि त होइन। त्यही गर्न नसक्दाखेरि तपाईँको यहाँ असफल भइरहेको छ। एउटा पालिकाले तपाईँले उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन, मैले नै सम्पूर्ण उत्पादन गर्छु नरम केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँ जति क्विन्टल सम्पूर्ण उत्पादन गरे पनि हामी बजारको लागि तपाईँलाई सहयोग गर्छौँ, तर तपाईँले किलोको 2 रुपियाँ धेरै यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हुन्छ। त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जुन छानेको छ जुन तल जुन छ पकेट एरिया छ त्यहाँ कति पैसा पालिकालाई करोड छ होला, अनि किसानलाई पनि चिन्ता भएन होइन। उत्पादनमा तपाईँले क्वालिटीमा पनि ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बचाउन सक्ने भने त त्यो किसानले त त्यसै चलिहाल्छ।
0: अहिले सुन्दरमा धेरै सुन्दरमा उत्पादन हुने ठाउँमा धेरै पर्व पनि त्यो
1: माल त हाम्रो पकेट क्षेत्रभित्र
0: त्यहाँनिर तपाईँहरूले अहिले चाहिँ कसरी बेचिरहेको

0: शुक्र दुःखहरू के छन् के छन् सर?
1: यसमा अहिले चाहिँ कस्तो छ भन्दा सर, अहिलेसम्म चाहिँ कोही गल्मबाट जानुहुन्छ सुन्तला खर्किन चाहिँ अब ठेकेदारमा उहाँलाई अनि पहिले बुटोलतिरबाट जानुहुन्छ अनि उहाँ जाने त्यसपछि हामीसँग किसानसँग प्रत्यक्ष उहाँहरूले भेट्नुहुन्छ अनि त्यस पछाडि अब रेट त्यही हो, अब सबैसँग किसानले बढी पार्न खोज्नुहुन्छ, सबैसँग उहाँहरूले कम दिन खोज्नुहुन्छ होइन, अनि त्यो त्यसैमा अब आपसमा सम्झौता हुन्छ अनि त्यस पछाडि हामीले के केजीको यति रुपियाँ भनेपछि अनि हामीले चाहिँ माथिल्लो टिपिदिने अनि हाम्रो आँगनसम्म ल्याइदिने गर्छौँ अनि उहाँले गेडिङ गरेर लानुहुन्छ जोखेर होइन लास्टमा पैसा हिसाब किताब हुन्छ। यसो बिक्री बिचार पालिकाको स्थानीय तह कुनै पनि ठाउँमा अब सहज समर्थन विशेष त कति छ कति उहाँहरूले चाहनु भयो भने हाम्रो त्यो जुन पक्ष क्षेत्र छ नि त्यहाँ बाटो बनाउन पानी ल्याउन अरू सबै कुराहरू विकासका कुराहरू गर्नलाई उहाँहरूले पैसा विनियोजन गर्नै पर्दैन, त्यो किसानतिर कर भने त्यहाँ सबै कुरा बन्छ। तर
0: बाटोको कुरा होला ढुवाको कुरा हुनसक्छ बिउजनमा, यो अहिले स्थानीय सरकार तिनै तर्फको सरकारले किसानलाई सहयोग गर्छ भनेपछि किसानले ऊ पाइन्छ कि भन्ने अलिक अपेक्षा धेरै पनि हो कि जस्तो पनि देखिन्छ किसानहरूको क्वेसनमा खास पाइन्छ कि के?
1: यसलाई यस्तो छ सर, यसलाई हामी दुई चार तरिकाबाट हेर्नुपर्छ। एउटा चाहिँ निम्न वर्ग किसान छ भने त्यसलाई सबै कुरा त्यसलाई उपलब्ध गराएर अनि त्यसको आर्थिक उपलब्धि कसरी हुन्छ होइन, अनि त्यो चाहिँ तपाईँको चाहिँ अन्य मान्छे सरह त्यसले आर्थिक जीवन यापन कसरी गर्न सक्छ भन्ने कुरामा पालिकाको ध्यान जानै पर्छ।
0: राजनीतिक दलको नजिकको अथवा अलिकति हालिमुहाली भएको बिचौलिया प्रकारको त्यस्तो व्यक्ति मात्रै पाउँछ भनेर हामीले त्यो बेला वखत बनाइराख्नु पाइरहेको छ।
1: त्यो त हजुरले थाहा पाइसक्नु भयो नि, अब यो सरकारले चाहिँ किसानलाई सहुलियत ऋण दिने भनेर तपाईँले चाहिँ एउटा आयो पहिला होइन, अनि आइसकेपछि पिछै नछोडेर के अन्त किसानले अब सबै त्यो किसानले भनेको 10% किसान लिनुभयो होला, अनि 90% त अरू सबै त्यही हजुरले भने जस्तै उहाँहरू लिनुभयो ठुलाबाट लिनुभयो, अनि त्यसपछि के भयो भन्दा पछि राष्ट्र ब्याङ्क सर्वे गर्यो अनि सर्वे गर्दा पछि चाहिँ सबै पैसा कहाँ गयो त भन्दा जो किसानै छैन अनि त्यसैको म पैसा गएर त्यसरी लगाएको छ, त्यसैले सहुलियत गरेर चलाइरहेछ।
0: यो विकृति कसरी गर्ने त अब नयाँ सरकार शक्तिशाली सरकार अथवा केही गर्छौँ जनगणना गराएका छौँ भन्नेहरूको सरकारदेखि संसद व्यवस्थामा गर्न सकिन्छ।
1: मेन कुरा यसमा उहाँहरूको सबैभन्दा ठुलो कुरा के भन्दा कुनै पनि क्षेत्रमा हामीले विकृति रोक्नको लागि त्यहाँ विज्ञ टिम गठन गर्नुपर्छ अनि उहाँहरूको सल्लाह सुझाव हामीले ग्रहण गर्नुपर्छ, त्यो चाहे स्थानीय तह होस् चाहे तपाईँको प्रदेश होस् चाहे सङ्घ होस् होइन, सबै कुरा मैले जानेको छ हामीले यहाँ माथिबाट लेखेर पठाएपछि जे पनि हुन्छ भन्ने कुरा गर्दा अहिलेसम्म यस्तो भएको हो। र अर्को कुरा के छ भन्दा अहिले त धेरै सजिलो छ नि, ओडामा त्यहाँको सबभन्दा निम्न स्तरको किसानको हो तपाईँले त्यहाँ चाहिँ वर्गीकरण गरेर यहाँ पठाउनु पर्यो भन्ने बित्तिकै छ, त्यसलाई तपाईँको गाउँ गाउँ बैङ्क कहाँ छ होइन, हाम्रै तपाईँको कुरा गर्नुहुन्छ भने छवरामा मेरो जन्मघर छवरा हो, तिनवटा ब्याङ्क छ, नेपाल ब्याङ्क छ, गोर्खाल्यान्ड ब्याङ्क छ, सिटिजन ब्याङ्क छ, त्यो यही गरेको हो भनौँ न क वर्गका ब्याङ्क तिनवटा ब्याङ्कहरू छन् होइन, अनि त्यहीबाट तपाईँको लोन त्यहीँबाट दिए भयो नि त होइन, त्यहीबाट सहुलियत त्यहीँ दिए भयो नि त, त्यो गरौँ भन्ने त तहसम्म केही पनि छैन। तर यहाँ के छ भन्दा ठुला ठुला किसान छन्, किसान पनि ठुला ठुला छन् अनि उनीहरूलाई बिउ पनि उनीहरूलाई चाहिएको छ फेरिमा होइन, मलाई भनौँ न मलाई चाहिएको छ, मैले वर्षको 1 करोड सुन्तला बेच्छु भनेर तपाईँसँग आएर बफलाएको छु यहाँ पुरा गरेको छु होइन, अनि मलाई चाहिँ के चाहिएको छ भन्दाखेरि सुन्तलाको बेर्ना मलाई चाहिएको छ फ्रीमा, तर 1 करोड सुन्तला बेच्ने मान्छेले सुन्तलाको बेर्ना आफै किनेर ल्याउनु सक्दैन, मैले ल्याउनु सक्दैन, अनि मलाई एउटा चाहिँ तर कपर सकेट भन्छ नि जस्तो पनि यदि पाएन भनेर उसले कमेन्ट गरेका छन् हेर्नु है होइन, यस्तो सबै कुराहरू जब मैले तपाईँको चाहिँ 1 करोड कमाएपछि त्यसको 20% 30% त मैले त्यो बगैँचालाई खर्च त मैले गर्नु पर्यो नि त भने, अब त्यो छ के भन्दा पालिकासँग मेरै सम्बन्ध छ होइन, त्यो प्राविधिक प्रमुखसँग मेरै सम्बन्ध छ, सबै कुरा ल्याएको मैले सिधै मेरो घरमा आउँछ, अनि अरू चाहिँ तपाईँको निर्णय छ किसान भर्खर गर्नु भनेको होइन, अनि सर्वसाधारण नभएको त्यस्ता पर्जित हुनुहुन्छ
0: तपाईँले।

0: पनि केही गरेको छु है मैले आफै मात्रै गरेको छैन भन्ने त्यस्तो सुनाउनु भएको छ किसिम
1: अहिले यस्तो छ मलाई सबैभन्दा खुसी लाग्यो के हो भने मैले धेरै क्षेत्रमा हात हालेँ अनि भनिसकेँ पहिले तर अहिले सबैभन्दा सन्तुष्ट म कृषि पेसाबाट छु अहिले म अहिले आजकै कुरा गर्दा पनि म यो सूर्यवती लाइफ इन्सुरेन्सको चिफ एजेन्सी म्यानेजर हो अनि प्रोडक्ट एम मास्टर हो दुईवटा प्रोडक्टको म एम मास्टर हो अनि लगभग 10 वर्षसम्म म चाहिँ एमडी आर्थिक विङ्गर पनि हो म टट पनि भएको मान्छे हो होइन भनेर त्यहाँ सबै जति पनि त्यहाँ रेकर्डहरू हुन्थ्यो त्यही सबै रेकर्डहरू मैले कायम गरेकै मान्छे हो अहिले पनि आजको दिनमा पनि आजको दिनमा हजुरसँग बोल्दा पनि यो कम्पनीमा अहिलेसम्म सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्ने आजको डेटसँग पनि सबैभन्दा बढी प्रिमियम मेरै छ अहिले पनि आजको दिनमा पनि मैले त्यहाँ तपाईँलाई भन्न चाहिँ त्यो छ विभिन्न देश विदेश सबै ठाउँ घुम्ने अवसर पनि मेरो कम्पनीबाट मैले प्राप्त गरेँ अथवा मैले त्यो मैले त्यहाँ सफल भएँ सफल भएर सुधार पाउने कुराहरू पनि हुन्थ्यो जो प्लेटफर्म त कम्पनीले दियो नि त त्यो भने पनि अहिले मैले खेती किसानलाई मैले सबै कुरा छोडेर खेती किसानतिर किन लागेको छु भने यदि म चेन्ज भयो भने होइन म चेन्ज भयो भने म त्यो गाउँमा बसेँ भने तपाईँले बगैँचाको कुरा गर्नुहुन्छ भने तपाईँले त्यहाँ पछि फेरि रिपोर्ट बनाउनुहुन्छ पनि तपाईँले पाउनुहुन्छ त्यहाँ हाम्रै गाउँको बिएससी एमएससी गरेका भाइ भतिजाहरू पनि छन् त्यहाँ होइन गाउँमा उहाँहरूले सबै कुरा पढेर अनि अलिक खेती किसान चिन्ता खेती गर्दै बस्नु भएको छ र हिमालयमा मलाई गर्व पनि लाग्छ कि तपाईँको यो आजको 5 वर्ष पछाडि वस्तु नै 6 वडाको त्यो अमलावास अथवा 6 वडा सेरो गरेर भनौँ समग्रमा 6 वडा हेर्न लाए पर्यटकहरू जान लाए अनि केही खेती किसानी गरौँ गरौँ भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ यो कारण भनेको के भन्दा हामी जस्तै म जस्तै अरू पनि हुनुहुन्छ अहिले त म आएपछिमै बोल्नु पर्यो होइन म जस्तै जुन पौरखी किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।

0: kekerasan. Kotein, ayo, anda ni atau bang negani ko apa? Negani ko kalau negara kiri atau bang tisu negani ko dekat matri kiri kita ni mesti tu sajian negani ko ini mana? Tapi kita orang ni mesti betul sebab pasal tu mukul ni mana? Tapi kita ada.
1: Aini istasal, oil ni. Pani kahani kerja berapa orang ini? Tapi kalau saya bicara perahu ni mana? Pasal ni orang mana pun kita tiga sana.
0: Kita bicara perahu berapa banyak?
1: Rasanya tapi dia apa? Amra masuk tanah kita di Chanda, kasih tanah kita di Jab. Tiada masuk tanah tuan mana sih sahar? Ani amra jilid mana? Ini, ane orang katanya tapi kalau amra gian kena rasa. Ini tu kita hendak pergi ke kiri bekas. Kita orang bantu kita di mana bawah tu kita. Mari kita bawah. Anu orang semua itu yang mana sah? Perahu kita jangan unjuk jilid balai bani. Jangan unjuk yang mana sah? Kasih masuk tanah tuan mana? सुन्दर गन्ने हेर्दै आछ अ टिप दिने दिने पुरानो पर्यो भने अनि त असरको बेला के हुन्छ भने त्यही पनि चलखेल के चलखेल हुन्छ कसरी चलखेल हुन्छ कि किसानले सुन्दर चाहिए छ उनीहरुले माटी पाउँछन् त्यहाँ गएर मलाई 50 वर्ष सुन्दर चाहियो मलाई 100 वर्ष सुन्दर चाहियो अनि नम्र दिन्छ पालिकाले
0: जन सरकारले
1: स्थानीय सरकारले तर त्यहाँ कस्तो हुन्छ भने सुन्दर ल्याउनु हुन्छ उहाँले सरकारबाट हेर्नु है सरकारबाट सुन्दर
0: ल्याउनु
1: हुन्छ अनि त गोड्नु हुन्छ पानी पहिला अनि त्यो पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ दुई हप्ता पछाडि होइन अनि त्यो सुन्तला सल्यानको कपुरबटमा गरेको सुन्तला अनि थैलो छैन फेरि थैलो छैन थैलो भए त अर्को वर्ष बाँड्ने केही भएन नि त अनि त्यही एउटा आधी सुन्तला मरिसकेको हुन्छ कि सर अन्त त्यहाँ के भयो भन्दा किसानले त्यो आधी बरु त्यहाँ पालिकामा नगरेको भए बरु किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षमा तपाईँको बाँच्ने अगाडि बढ्ने ठुलो हुने अवस्था आउँथ्यो तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स कि व्यवस्था भन्छ नि व्यवस्था बेर्न पर्दै व्यवस्था अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ अन्त उहाँको लगानी पानी भएन त्यहाँ बाल्नामा लगानी भन्छ नि बाल्नमा पानी हाले जस्तो भयो नि त किनभने उहाँहरूले खाएर त उहाँ किसानले नै खोज्नुहुन्छ मल हाल्नुहुन्छ सबै गर्नुहुन्छ चरम दिनुहाला तर त्यो एउटा बेर्नको लागि पालिकासँग भर पर्दा यस्तो पनि छ यो धेरै ठाउँमा छ तपाईँले यो पनि हेर्न सक्नुहुन्छ कि सम्बन्धित नर्सरीबाट गोडेको बिरुवा किसानले कति दिनपछि पाउँछ भनेर पनि तपाईँले रिपोर्ट बनाउन सक्नुहुन्छ
0: अहिले अलिबढी चर्चा हुने भनेको

Don't you dare let me down.

0: नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुरवार्ता में 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.surwarfarm.com संसार भरक प्रसारण भईरिक बिहान 7 बजे सोलह समाचार लीएर आईपुगे सरस्वती पुरी। सोलू समाचार को शुरूआत में मुख्य खबर का शीर्षक 1181 जना हिमल आरोहण को अनुमति लिये। सवारी दुर्घटना न्यूनीकरण का सोलू खुलू में 75 विद्यार्थी ट्राफिक सचेतना। सोनमेरीवासी स्वच्छ खानेपानी सेवा विस्तार। सोलू भूखुंड नगरपालिक वडा नंबर 4 आगामी असोज भित्र बाल मैत्री वडा घोषणा गरिने। सामूहिक प्रतिबद्धता फरार जबरजस्तीकरण का उपयुक्त पकड़ाऊ गर्न सफल। सोलुखुम्बु का प्रहरी सहायक हवलदार कमल अधिकारी बने पुलिस अद्दमत घोषित। र आईपीएल क्रिकेट में राजस्थान ने लखनऊलाई हरायो। अब समाचार विस्तार में
1: स्थानीय खबर।
0: इस वर्ष को वसंत ऋतु में विभिन्न हिमल आरोहण का अनुमति लिने विदेशी को संख्या में वृद्धि भईरिक। पर्यटन विभाग का अनुसार सन् 2026 को वसंत ऋतु में हिमल आरोहण का 79 देश का 1181 आरोही अनुमति लिया। विभाग का सूचना अधिकारी हिमल गौतम ने सबैभन्दा धेरै सगरमाथा आरोहण का अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहण का 55 देश का 494 आरोही लिया। सगरमाथा आरोहण का सबैभन्दा धेरै 109 चिनियाँ नागरिकले अनुमति लिया। यस्तै अमेरिका का 77, भारत का 61, बेलायत का 32, रूस का 18, अस्ट्रेलिया का 15, जापान का 14, नेपाल का 12, ब्राजिल का 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो। लोस्ते का 143, सामा दबलम का 111, नक्सी का 56, हिमुङ का 46, कञ्चनजङ्घा का 36, धौलागिरी का 30 जनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमल आरोहण का अनुमति जारी भएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहण का अनुमति दिँदै आएको छ। बढ़्दो सवारी चाक सड़क दुर्घटना कम करने उद्देश्य सोलुखुम्बु में विद्यार्थी लक्षित करी सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना संबंधी अभिमुखीकरण कार्यक्रम संपन्न भएको छ। जिला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बु को आयोजना में सोलु दुतकुण्ड नगरपालिका साथ स्थित गारमा माध्यमिक विद्यालय में कक्षा 9 र 10 में अध्ययनरत 75 जना विद्यार्थी दैनिक जीवन में अपनाउनु पर्ने सड़क सुरक्षा का उपाय बारे में विस्तृत जानकारी दिएको हो। विद्यालय तहदेखि ट्राफिक नियम को पालना करने बानी बसाल न सके भविष्य में होना सकने ठूला दुर्घटना रोक्न सकिने निष्कर्ष सहित यह कार्यक्रम का आयोजना गरिएको जिला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बु का प्रहरी सहायक हवलदार चन्द्र बहादुर बस्नेत जानकारी दिनुभयो। कार्यक्रम में उपस्थित किशोर किशोरीहरूलाई सड़क पार गर्दा ध्यान दिनुपर्ने कुराहरू, सवारी साधन को गति र सड़क प्रयोग गर्दा पालना गर्नुपर्ने आधारभूत नियमहरूको बारेमा सिकाइएको छ। आगामी असोज महीना भित्र सोली दुतकुण्ड नगरपालिका वडा नम्बर 6 पूर्ण रूप में बाल मैत्री वडा घोषणा करने सामूहिक प्रतिबद्धता जनाइएको छ। वडा नम्बर 4 में सोमवार सम्पन्न बाल मैत्री स्थानीय शासन संबंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम में सहभागी सरकारवालाहरूले यस्तो निर्णय गरेका हुन। उक्त महत्वाकांक्षी लक्ष्य हासिल गर्नका लागि आवश्यक रणनीति तैयार पार्ने र सम्पूर्ण क्षेत्रका सरकारवालाहरू एकजुट भएर लाग्ने सामूहिक ऐक्यबद्धता समेत कार्यक्रममा प्रकट भएको वडा नम्बर 4 का वडा अध्यक्ष युवा तामाङले जानकारी दिनुभयो। बाल बालिकामा लगानी सबैको सरोकार, बाल मैत्री, नगर विकास र समृद्धिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा वडाका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा बाल अधिकारको संरक्षण, बाल मैत्री वातावरण निर्माणका विविध पाता, यसका सूचकहरू, फाइदा तथा आगामी दिनमा आउन सक्ने चुनौतीहरूका विषयमा गहन छलफल अन्तर्क्रिया गरिएको जनाइएको छ। Oh, my God. सोलु खुम्बुमा जबरजस्ती करनीका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल प्रहरी सहायक हवलदार कमल अधिकारी उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले प्रहरी चौकी बुङमा कालीबाट अधिकारीलाई वैशाख महिनाको पुलिस सरगमन घोषणा गर्दै सम्मानित गरेको हो। विभागीय मूल्य मान्यता र आदेश निर्देशनलाई पालना गर्दै व्यवसायिक लगनशील र कर्तव्यनिष्ठ तवरले उदाहरण कार्य सम्पादन गरेकाले उहाँलाई यो सम्मान प्रदान गरिएको हो। जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर 5 कुदेल बस्ने 32 वर्षीय शान्त कुलुङले सोही स्थानकी एक महिलालाई जबरजस्ती करानी गरी फरार भएका थिए। 2082 चैत्र 6 गते राति भएको उक्त घटनापछि फरार रहेका प्रतिवादीलाई कुलुङले खोजतलास गर्ने क्रममा सहायक हवलदार अधिकारीले विशेष भूमिका खेल्नु भएको थियो। उहाँले गोप्य सूचनाका आधारमा वैशाख 29 गते दिउँसो सोही ओडाको गुदेलमा लुकी छिपी बसेको अवस्थामा प्रतिवादी कुलुङलाई फेला पारी पक्राउ पर्न सफल हुनुभएको थियो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक अपराध अनुसन्धान तथा कानूनी प्रक्रिया लागि जिल्ला कार्यालयमा ल्याई बुझाएर अधिकारीले अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। जिल्लाको सुतेश्वर नगरपालिका 8 सल्लेरीमा 80 घर धुरीका स्थानीय वासीले स्वच्छ तथा सुरक्षित खानेपानी सेवा पाएका छन्। लामो समयदेखि खानेपानी समस्याबाट प्रभावित क्षेत्रका लागि सञ्चालन गरिएको काफले खानेपानी तथा सरसफाई योजनाको उद्घाटन सुतेश्वर नगरपालिका नगर प्रमुख देवन खनालले गर्नुभएको हो। नेपाल स्वास्थ्यका लागि पानी निवार सिद्धेश्वर नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको उक्त योजना काफले खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत निर्माण गरिएको थियो। योजना निर्माणमा कुल 37,07,131 रूपियाँ खर्च भएको जनाइएको छ।

खेल्समा चार इण्डियन प्रिमियर लीग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्टसलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर एक बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गर्यो। जीसँगै राजस्थान 14 अंकसहित तालिकाको स्थानमा उक्लिएको छ र प्ले अफ हुने सम्भावना बलियो बनाएको छ। लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ। राजस्थान सहका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले विश्वभरमा 5 विकेट गुमाएर 220 रन बनाएको छ। अवस्था विभिन्न 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरकारको विदा हुन्छौ। बिहान 10 बजी सोलु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु आस्थान सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
1: स्थानी दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 520 576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलु दुतुन्न नगरपालिका 10 किनिलमा निर्माण गरेको ओर्गेन सुलिम गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्पु पेमा थर्सिन रिम्पोसे ज्यूबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानीको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झिन्सा पूजा मारीको अभिषेक वाङ हुने भएको छ।
0: उलिन टासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, हिमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुतुन्न नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 20% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 कल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौ। कारोबारमा बिल विशोक लिने र दिने गरौ। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याद सकिए मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनु सधैँभरि एकछिन पैसा रोजी।

0: सुनता हूँ। ये सबई एशियन गेम्स में हो हम पहिलो रोज आए।
1: सूचना सूचना सूचना सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बालबालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति सुलु खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: बाती हुन्छ चुपचाप बसेपछि दिशा पिसाब गर्नलाई चर्की आफ्नै बनाई जंगल जाने बाध्यता रुखु दाजु भाइ बाल बालिका फेर समय साजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: इदाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु दुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417178 9843449696 र 9861323472 आन्जी औषधालय सोलु दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
6: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
7: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98010208 95 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
9: वडा अध्यक्षज्यू नमस्कार।
10: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
9: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
10: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
9: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
10: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
9: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
9: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
15: ए बुढो आज मेरो जन्मदिन हो याद त छ नि
16: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
15: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
16: ल अब आँखा खोल त
15: वाउ कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
17: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
18: मन्जु तिमी त विदेश जान लाग्यौ रे
19: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
18: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
19: खै

0: अन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
7: ए के भो, दौडिदिए पो आइस त।
6: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
7: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
8: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
0: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरुपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
2: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी

0: मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ।
1: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनी के मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ।
2: यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।
3: हाम्रो के दोस्तो पक्रिनु भएको सर?
4: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
5: हामी त जन्ती गएका त हौ नि सर।
4: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
3: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
4: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
5: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
4: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
1: बाल विवाह न्यूनीकरण सम्बन्धी रिट नेपालको जनहितमा जारी सन्देश।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: को हो भाइ र?
9: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
8: के भयो यति राति किन रुदिराखे?
9: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
8: ल भन के भयो।
9: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
8: माइला दाइले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो बाबु
10: ए ल हामी जान्छौँ।
8: ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
6: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 10 9 8

0: र महिला आयोगको 11:45 फोन गरौ वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
0: ए हो र?
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौ।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन हो। उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य, मात्रा, म्याचकी मिति, गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजी।

0: सूचना सुलुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सादौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुनबेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय, उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेसन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेज नै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।

0: सूचना सूचना सूचना निःशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई दोङबोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख मतान्तसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 9851073580 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई दोङबोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई दोङबोछा फाउन्डेशन खामखुवा खोटाङ। निजी स्रोतमा महिला शिक्षक आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष ननागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि मासिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति। दरखास्त विद्यालयमा सोझै दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स सामतेन शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुर्कुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: यो भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँडिस
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिँदा है
0: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
0: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: प्रोपाइटर सुरेश घिमिरे
2: 98550179 र 01592626 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ

0: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामू गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामू शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्त नरहेको संस्था हुनुपर्नेछ।
0: प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक, एकजना टिम प्रमुख र बढीमा 9 खेलाडी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। टिम दर्ता गर्दा खेलाडीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाडी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा मिले मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाडीले एक भन्दा बढी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाडीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट स्वेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिग कम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ।
1: पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
0: उत्कृष्ट स्पाइकर, उत्कृष्ट स्वेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
0: नुवाङ जिम्बा शेर्पा 98 62 21 98 88 98 23 34 88 अङ्कामी शेर्पा 97 69 70 70 58 55 98 20 23 52 88 आङ्गेलु शेर्पा 98 41 32 55 50 98 18 15 42 28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98 42 07 03 86
1: खुम्बु पासुङ लामू गाउँपालिका चौरी खर्क सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति

0: सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kosi.gov.np हेर्न हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल।

0: नागरिकता कक्ष संचालन होने संबंधी सूचना
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना
2: आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भौचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
2: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
1: सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
3: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचौं र बचाऊ,
3: यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: हेलो दाई, नमस्कार।
6: नमस्कार भाई, कता छौ?
5: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अलमलमा परे दाई।
6: अलमलमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एसी दिएका साथीभाइ चाबहिलको मनास्लु ओल्ड कलेजमा आएर बुझेर त्यही पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब त्यही पढ्ने, किनकि मनास्लु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
7: मनास्लु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनास्लु वर्ल्ड कलेज, साभिन सुसिपाटी। सम्पर्क नम्बर 98013 62382, 98013 62387।
8: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्यदुतकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्यदुतकोशीको समृद्धि
9: माप्यदुतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर
8: विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि
2: नेचा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलेन
9: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
1: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना
8: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ
1: स्थानीय दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो बुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हब जानकारीको लागि सम्पर्क नम्बर 0-35-520-576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil/np मा लगइन गरी हेर्न सकिनेछ

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलु दुतुन्द नगरपालिका 10 किमिलमा निर्माण गरेको ओर्गेन सुलिन गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्पु पेमा थर्सिन रिन्पोसे ज्यूबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानिकको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिन टासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुतकुण्ड नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: हेलो हेलो, भन्नुहोस् त।
4: हेलो हजुर
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शुभ प्रभात
6: गुरुआमा। शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
6: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
10: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनेको फोटो खिच्नु परेन।
6: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
10: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
6: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्कार सेनसेविका दिदी।
12: नमस्कार नमस्कार।
11: दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
3: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो. तीन दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छ. के हो के दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: ल मरेको के हो
1: हेर त रगत रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: खाई जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
6: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको असफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँच्रम नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौं अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश
5: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
6: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
5: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
6: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।

0: सूचना सूचना सूचना निःशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना। काठमाडौँमा सञ्चालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा एकदेखि एसईई सम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई दोङबोछा फाउण्डेशनबाट स्पोन्सरशीप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख मसान्तसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 9851073580 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई दोङबोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ।
0: अर्जुन राई दोङबोछा फाउण्डेशन खामखुवा खोटाङ।
2: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
0: इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष ननागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा

0: संस्थाले तोके बमोजिम सेवा चर्चका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहेको क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2-2 प्रति। दरखास्त विद्यालयमा सोझै दर्ता गर्न वा गार्मास 2019@gmail.com मा इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 9842-89-6353। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स सामतेन शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: यी कान्छा ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला।
1: होइन यी कान्छा गीत गाउँदै कता हिँडिस्?
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
0: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
0: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
1: प्रोपाइटर सुरेश घिमिरे
2: 98550-79979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ। प्रतियोगितामा सहभागिता जनाउने शिक्षाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्त नरहेको संस्था हुनुपर्नेछ। प्रतियोगिताका नियमहरू, प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 जना प्रशिक्षक, 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिलै महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले 1 भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाडीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिग कम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाडीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ।
3: पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट स्पाइकर, उत्कृष्ट स्वेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
1: 9862-21-98-88-93-34-88 अङ्कामी शेर्पा 97-69-70-55-98-20-23-52-88 आङ्गेलु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
3: खुम्बु पासुङ नमु गाउँपालिका चौरी खर्क सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। न्याय सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। न्याय नागिसकेपछि ढिला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरीमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख सँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिममा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माथोका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cosi.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।

0: नागरिकता कक्ष संचालन होने संबंधी सूचना
1: आदरणीय सेवाग्राही महानुभाव यातायात व्यवस्था कार्यालय प्रवाह होने सेवा प्राप्ति को सहजीकरण को लगी नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकूने सेवा प्राप्ति को लगी नागरिक सहायता कक्ष में संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नपरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आए में गुनासो सुनने अधिकार कार्यालय प्रमुखसंग कोजे संपर्क राख सकूने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
1: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना
2: आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भौचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बालबालिकालाई लागु औषध दुरूपयोगबाट बचाऊ।
2: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौ, बाल बालिकालाई घरमा माया र समय दिने गरौ, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौ, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: सवारी साधन को इंजन और चेसिस रोको करने संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
1: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतसम्हार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: हेलो दाई, नमस्कार।
3: नमस्कार भाइ, कता छौ?
2: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको, साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अलमलमा परे दाई।
3: अलमलमा पर्ने कुरै छैन भाई, तिमी सँगै एसी दिएका साथीभाइ चावहिलको मनास्लु ओल्ड कलेजमा आएर बुझेर त्यही पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब त्यही पढ्ने, किनकि मनास्लु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
4: मनास्लु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनास्लु वर्ल्ड कलेज, साभिन सूचीपाती। सम्पर्क नम्बर 9803623382, 9803623387।
0: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्यदूत कोशी, समावेशी विकासको आधार, उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्यदूत कोशीको समृद्धि। माप्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि, हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज, अनलाइन र सोलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए

0: दाजू भाई बाल बालिका फिर समय सजन छोड़नु वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनु दिदी बरु सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843349696 र 9861231472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुने अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया वर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: साइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने।
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
0: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
0: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
6: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
7: खेतबारी जोत्न, रोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस

0: धान गहूँ मकई काटने ब्रश कटर समेत उपलब्ध छ।
1: ओखलढुंगा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पोज सर्विस प्राली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुंगा फोन 0735 90 222 98528 80 222 साथै 98010 20 895 मा मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
2: वडा बिर्सुज्यू नमस्कार।
3: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
2: खै के भन्नु वडा बिर्सुज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
3: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
2: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
3: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: आया, आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
5: हो र, के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
9: ए बुढो, आज मेरो जन्मदिन हो, याद त छ नि?
10: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
9: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
10: ल, अब आँखा खोला त।
9: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र?
11: अरू कहाँबाट हुनु र हजुर, विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भाउमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी।
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर।
17: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजेल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स। प्रोप्राइटर
17: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, जोर बौद्ध, सोलुखुम्बु।
18: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भयो, सन्चो भएन?
18: होइन, यतिकै जाने मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमी सँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
22: ए, के भो, दौडिदिए पो आइस त।
21: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
22: भन, को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
23: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहम्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
17: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरुपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदत कुञ्ज नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
1: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
0: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
2: हाम्रो के दोष र पक्रिनु भएको सर
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
4: हामी त जन्ती गएका त हौ नि सर
3: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
3: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
4: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
3: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रित नेपालको जनहितमा जारी सन्देश

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टूडियो टाइम
2: 11 एएम बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुकुन्डा नगरपालिका 5 सोलु खुम्बु
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हा? को हो भाइ?
3: म हो दिदी, सन्तले। ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन रुदी राखे
3: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन, के भयो?
3: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी,
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
1: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षसम्म पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन दिखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
1: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
8: देख्नु भएन, औषधी हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात गुरुआमा
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार, दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि, दशा लाग्यो डाक्टर साहब.
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मरे
1: रगत रगत भो छो हेन सकिन
0: कस्तो जेब्रा क्रस बाटो काट्नु पर्ने क्रस बीच बाटो पो बाटो काटेको
1: अरे त म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: कहाँ पुगेन जनप्रतिनिधिको मुजुर
3: विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछसोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछसोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ

0: बोलो FM 101.2 MHz
1: सूर्या FM स्टूडियो टाइम
2: मध्यान को 12 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वरामाई ऑफसेट प्रेस सोलू दुपुर नगर पालिका 5 सोलू कुंडू
3: सपना प्रधानमन्त्री विदामा आजदेखि 20 दिन विदामा बसेको जानकारी झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी संरचना हटाउन 35 दिनको समय सीमा रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता दुई देश बीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी विश्वकप क्रिकेट लिग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै नेपाल खबरमा अब पूरा खबर सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो तत्कालीन प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत 65 वर्षीय उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पद बहाली गर्नुभएको हो संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले श्रम शक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख आर्यले चेतावनी दिनुभएको हो प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो मध्यपूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खोल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो पछिल्लो द्वन्द्वका कारण विगत वर्षको तुलना मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकतामा राखेको छ कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क सञ्चालनमा छ बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ यसअघि अदालतको स्टे अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी बागमती गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
4: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक विधायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: संचालन में नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी मैसिंग पार्क काठमांडू
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एकिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया समकक्षी शी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। शीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले शीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधि मण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नेलाई निकै अर्थपूर्ण रूपमा हिँडिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चीनिया राष्ट्रपति शीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नुभएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चीनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजय भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल 2 विकेटले विजय भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले 2 विकेट लिए। अर्को खेल पर्सि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टूमा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाडौँ किर्तिपुरको पूर्वी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित पाँचौं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सि शुक्रबार अहिले काठमाडौँमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्की खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता, दुई देश बीचको सम्बन्ध अभूतपूर्व स्तर उच्च स्तरमा पुगेको पुटिनको भनाई। मलेसियासँगको पहिलो टी ट्वेन्टी खेलमा नेपालको महिला टोली विजय।
2: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो

0: शिक्षाबाट बचाउ र बचाओ। लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

I'm going to go to the hospital.

0: ए बाबु मैं मेरे तो हाथ खुट्टा अनुभव झमझम करीनाशी हैरान बनाए मेरे पनि केटी हो केटी खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में हो रे भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़े मत आदि और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434986952 98247718 98443049696 र 98163314 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

ता सबै बिर्सिसकेका आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहंशाह

0: कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नु पर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पास होइन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा

우리와 뒤에서 소리도 흐리고 가슴이 뻥하나마 기다려 든 것 아니면 소리 내고 뒤로 뭔가 눈도 못

0: एस डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका पास बसंत बजार सलेरी सुलु खुम्बु
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
3: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
4: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
3: हजुर पनि ल आँखा बन्द गरे
4: ल अब आँखा खोला त
3: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी

0: বন্ধু, তুমি তো বিদেশে লাগে রে। হে দিদি, টিকা দুঃখ গরমে শুরু করার প্রশ্ন চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो हो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र गाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखनमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, सम्बन्ध साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, चोर बौद्ध सुलुखुम्बु।
4: बाबा, तिमीलाई आज स्कुल जाने मन छैन, आज जाने नि
5: है?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
0: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: सत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: ന്യൂസ് സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഒപ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് സുനുത് കുഞ്ഞിനവർ പാലിക്ക പാസ്റ്റലി സ്കൂൾ ഖുംബു വിഗത് ദിക്ഷിണി ഗ്രാഹകർക്കു വിശ്വാസ് ഭിത്തി ആയിക്കു ന്യൂസ് സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഒപ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാഹരുക്ക സാത്മ സബൈ സുന്ദർ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0835203099 0835203060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोस्रो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो? को हो बाहिर?
3: म हो दिदी, सन्तोली। ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन दिदी आँखी
3: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन भयो
3: आज घरमा कोही सम्हाएको मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
2: माइला दाइले टक त्यसलाई म परलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि? न ल, अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: हो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लाग्यो होइन?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
5: हेट काकी, हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिरहेछन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन दिखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारे या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखका घाँटीको क्यान्सर छ। बाँचेर पनि म मलाई तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
1: धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
1: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने
4: ए नानी के भन्ने रहेछ के भयो
0: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: सुने प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
2: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
7: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
8: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटा केटी सबैको सामु खिचौ न
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेनसेनिका दिदी।
1: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: नमस्ते डॉक्टर सर.
1: नमस्ते. भन्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौलेर. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्नु
4: सक्छ.
5: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम. शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्की पूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अंकल?
4: साबेल चोकबाट 100 मिटर मात्र भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
5: सूचना सूचना सूचना, निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ बोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2007। थप जानकारीका लागि सम्पर्क नम्बर 98-57-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई दङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई दङ्गोछा फाउन्डेशन खामखु।

0: ठट्टै मायो वैशाख लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी लामु शेर्पा स्मृति कप स्वरूप खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यस्तो सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्ने शर्त गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्ने शर्त वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्ने शर्त कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्ने शर्त प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ।
4: पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
1: मुवान जिम्बा शेर्पा 9862-21-9988, 9823-78-88, अङ्कामी शेर्पा 9769-70-78-55, 9820-23-52-88, अंगुल शेर्पा 9841-32-55-50, 9818-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 9842-07-03-86।
4: कुम्भ पासुङ गाउँपालिका चौरी खर्क सुनुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी प्रेम परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर स्तरीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र

0: कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर कर अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बीमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराक्नु गयो।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ,
2: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
3: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ,
4: वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
5: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
6: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
7: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: बालबालिकालाई लागू औषध दुरूपयोग,
10: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ,
11: बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं,
12: बालबालिकाको संगतमा ध्यान दिउ,
13: लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ,
14: बालबालिकासँग नियमित संवाद गर्ने गरौं,
15: बालबालिकालाई घरमा माया र समय दिने गरौं,
16: विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं,
17: बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
19: सवारी साधनको इन्जिन र त्रुटि सुधार सम्बन्धी सूचना।
20: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
21: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

धोखा खानी दुई मुठ जन लाई न भलाए भोली मारे भुत के।

Thank you.

0: अवस्थांश भएको विश्लेषण मन्त्रीहरू सदनमा अनुपस्थित भएको हुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति सम्पत्ति शुद्धिकरणको गृहमुखबाट बाहिर समय सीमा निजिकिँदा नेपाल खालो सूचीको जोखिममा हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता भारततर्फ चिया निर्यातको अवरोध हट्यो अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने केन्द्रहरू सबैच व्यापार र प्रविधि सम्बन्धी बीस भन्दा धेरै सम्झौतामा हस्ताक्षर दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना लागू कारण र आईसीसी विश्वकप लिग टुरमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास बनाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रुङबाला यादवले उनको किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रुना उपलब्धिले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रुना विश्वकर्माले छुवाछुत तथा जातीय विरोधको अन्त गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद प्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। उहाँले नियन्त्रण सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुगन्धाक्ष व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपालले सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली इकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरकार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क बैंक ग्यारेन्टीमा कठिनाई र देशको साथमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रेडियो ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोधकताको लागि हटेको छ। भारतको टी बोर्डले मे 1 देखि लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे भन्ने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहने नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग संचालनमा छन् र 50 देखि 60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवीबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 मा रहेको 26 वाहिनी संयुक्त ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपञ्जीको अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भए नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी छन् सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुनौता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा भएको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
0: सिंह भाकुरा प्रस्त विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नेपाली गाज नेपाल खबरमा अब थप खबरहरू। चितैमा गएको समयपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारको लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका कृत्य नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टे टोक्दा औलो लाग्ने गर्दछ। जो लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, डान्टा हुने, जाडो हुने, कम्कुम छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, सुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनमा राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक राजनैतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको 2 दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा सी र पुटिनले दुई देशबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समय सीमा सार्वजनिक भएको छैन। चीनद्वारा रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनले राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 170 स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवी क्रिकेटर रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउन अलाउड भयो स्कटल्याण्डले दिएको 176 रनको लक्ष्य पछाडि अमेरिकाले ताजा अवस्थामा 26 ओभर एक बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लिग 2 श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग 2 तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमा पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानले 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अलआउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान आठौं स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैठौं स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्छन् भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्षलाई आपत्ति। सरपति सुधीकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वार्लेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवैध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्न नपर्ने। चीन र रूस बीच व्यापार प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लिग 2 अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट।
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
7: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
6: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
7: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी।

0: か、いっさばい、ご視聴、ご視聴、ご視聴、ご視聴、ご視聴、ご視
1: सूचना सूचना सूचना सुरुंगझुम देशी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् वा आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङझुम उपभोक्ता समिति सुरुङझुम।

0: बाट बचन र बचाओ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तुष्ट साथीभाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: पाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्ले

0: ए बाबू मैं मेरे तो हाथ खुट्टा अनिवासा झमझम करवासले हैरान बनाए मेरे पनि केटी हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भी निंद्रा नलागिन रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में हुन्छ रे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालय तीर हिड़क नि मिदी और समय जाऊ
2: यहाँ नस्ता च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद फर्स्ट आवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय।

सचिव मान्यता सबले विशेषज्ञ आजकल आत्मता यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

समानता को जग बसालों। ये पार सरकार विज्ञापन हो।

0: सदा देखिस यो नमस्कार
1: नमस्कार सन्तोष जी के छ टोलतिर सब ठीकठाक
0: है के भन्नु होला देखिस यो पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
0: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
2: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्स रे गर्ने सुन चाँदीको दाँत राख्ने

0: सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
3: हो आज मेरो जन्मदिन हो याद त छ नि
4: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
3: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
4: ल अब आँखा खोला त
3: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनि दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी

0: बन्जु तिमी त विदेशमा नै लाग्यो रे।
1: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र गाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमुना दुधकुण्ड आयल फार्म स्टोर्स, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फार्म स्टोर्स प्रोपाइटर।

0: 태가 붙긴.
1: 에이, 기모, 저리니 빠있어.
0: 아이, 아미네 빠이코 띠어 바토코 태가 얼코 빠티네 앞노마 빠레.
1: 원, 구호띠오, 얼카이코 바코스니, 이슬라이 사이카우마 뿌려오나 기어가 루버서, 원래 람루스나 타서.
2: 뭐야? तपाईहरु किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नु हुन्छ तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरुपयोग नगरौं जनहितको लागि सुनि एफएमले तयार पारेको सामाजिक सन्देश

0: बाटो जानु
1: अन्य बच्चा यदि सानो बच्चाले छोरा जाने कुरा गर्दैछौ
0: तिमी आफ्नो बच्चा आफूसँग राख आजबाट मेरो बच्चासँग कुनै सम्बन्ध छैन

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौँ सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम

aquí.

0: का साथ में सबै सँग हाम्रा सेवाहरू रेन्ट सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: माने 1.2 मेगाहर्ट्ज उज्ज्वल संचय सूर्य एफएम स्टूडियो टाइम
1: 5 PM साँझको 5 बजे
0: को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु खुम्बु
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: नौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै जोखिम हुन्छ
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु त, हेलो भन्नुहोस् त।
2: हेलो हजुर, त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
4: भन्नुहोस् त, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्छ?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबदास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै सम्बन्ध गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सेन्सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm

I'm gonna make you mine.

0: डाँडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन डाक्टर।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा चर्फी बनाउने

0: पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन हो।
3: मरे के हो
0: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
3: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com

गरेर भने पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनय सिंह तामाङ 9842996356 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173381 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुण्ड नगरपालिका सार सोलुखुम्बु।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेको
4: छौँ। बीबीए, बीआईटी, बीएससी, सीएसआईटी चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
5: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्न नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देशन। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: छिन्दी अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
2: काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
3: यहाँ टियो अन्तर्गतका एनडीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-9990 सम्पर्क गर्नुहोला।
4: सुनता मेरो कपडा प्याकिङ गरिदिन्छ। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
5: हो। ए, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अवसरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0-56-494-333 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.3% मात्र हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मध्यमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो। यो वर्ष राष्ट्रिय औषध वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकीको 5.01% रहने अनुमान छ। यसै गरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल गृहस्थ उत्पादन 66 अर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा उकट्ने छ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय 2,644 डलर सहित सबैभन्दा माथि रहँदा मधेस प्रदेशको 934 डलर सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय 1,513 अमेरिकी डलर हुने कार्यालयको अनुमान छ।
1: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबन्ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबन्ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
0: निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै निजी क्षेत्रले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न नीतिगत सुधारको माग गरेको हो। अहिले देशको औद्योगिक उत्पादन क्षमता 40% सीमित छ भने कुल पूँजी निर्माणमा निजी क्षेत्रको योगदान 4 वर्षमा 28% घटेर 16% रहेको छ। हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिको अन्त्य गरी व्याख्या सहित एकल राजस्व संहिता र अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्नुपर्ने माग पनि निजी क्षेत्रको रहेको छ। अर्थमन्त्री डा सोनी मुवांगले पहिलो पटक मिशन मोडका आधारमा काम अघि बढ़ाउने बताउनु भएको छ। नागरिकले भाषण होइन परिणाम खोज्ने भन्दै उहाँले कानूनी सुधार, संस्थागत उत्तरदायित्व र परिणाम मापनलाई केन्द्रमा राखेको बताउनुभयो। उहाँको अनुसार सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित बजेट तयार पारिनेछ।
1: कृषि क्षेत्रमा सरकारको बजेट बढ़दै गए पनि उत्पादन र खेतीयोग्य जमीन भने घट्दै गएको छ। पछिल्लो एक दशकमा सरकारले कृषि बजेट प्रतिवर्ष 10.7% बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 21 अर्ब 40 करोड़ रहेको बजेट 2081-82 57 अर्ब 29 करोड़ पुगेको छ। तर उत्पादनको अवस्था भिन्न छ। मकै र गहुँको उत्पादनमा केही वृद्धि भए पनि धानको उत्पादन प्रतिवर्ष 1% भन्दा कम मात्र बढ़ेको छ। कोदो र फापर अवस्था झनै चिन्ताजनक छ। कोदोको उत्पादन प्रतिवर्ष 22% र फापरको 17% घटेको छ। आर्थिक वर्ष 2081-82 नेपालले धान, चामल, मकै, कोदो र फापर आयातमा मात्र झण्डै 60 अर्ब रूपियाँ बाहिर पठाएको छ, जुन तीन वर्षको कृषि बजेट भन्दा बढ़ी हो। खेतीयोग्य जमीन पनि घट्दछ। 2068को कृषि गणनामा 25 लाख हेक्टर भन्दा बढ़ी रहेको खेतीयोग्य जमीन 2078मा आइपुग्दा 22 लाख हेक्टरमा झरेको छ। 10 वर्षमा झण्डै 3 लाख हेक्टर जमीन कृषिबाट बाहिरिएको छ। विज्ञहरूका अनुसार 3 करोड़ जनसंख्यालाई धान्न झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक छ, जसका लागि अझै 13 लाख मेट्रिक टन उत्पादन वृद्धि गर्नुपर्नेछ। बजेट र उत्पादन बीचको बढ़दो खाडल नेपालको खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।
0: यसैबीच नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यूरमा संशोधन गर्दै घरेलू बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुतीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चिया भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत मिलेको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् भने 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो।
1: सरकारले कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 एसईको नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यस पालि भने 1 महिनामै नतिजा निकालिसकिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ।
0: चितवनमा गएको साउन पछि 13 जनामा आउँदो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3093 जनाको नमूना परीक्षण गर्दा 13 जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। रोग यो लाग्दा ज्वरो आउने वा दिन बिराएर ज्वरो आउने, टाउको बिस्तारी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लगायतका लक्षण देखा पर्छन्। सीधै कुरा कष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा देशमा बढ़िरहेको बेरोजगारी र यसको प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बगरमहल काठमांडू को भर्ना संबंधी सूचना।
9: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दे विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुलियो।
8: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
9: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान, बागमतीमा झण्डै 5.5% हुने, प्रदेश र पालिकाको वित्तीय सामान्यकरण अनुदान यस वर्ष पनि कटौती, कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्न नपर्ने, कक्षा 11 को पठन पाठन अचानक गतिदेखि शुरू गर्ने सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालसूचीमा पर्न सक्नेसम्मको चेतावनी दिएका छन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरू को बारम्बार सरुवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई प्रमुख विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनल को अपरेशन रिव्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो।
0: आर्थिक पारदर्शिता र वित्तीय सुशास अनुशासनसँग प्रत्यक्ष जोड़िएको बेरोजीको मात्रा झनै बढ़ेको छ। महालेखा कार्यालयले गएको शुक्रबार राष्ट्रपति समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार देशको कुल बेरोजी रकम झण्डै 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको हो। बेरोजी भन्नाले सरकारी निकायहरूले नियम विपरीत खर्च गरेको, प्रमाण नपुगेको वा प्रक्रिया नपुर्याई गरेको भुक्तानले जनाउँछ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा कमजोरी रहेको स्पष्ट संकेत गर्छ। यो वर्षको प्रतिवेदनले देखाएको बेरोजीको आकार केवल संख्या मात्र होइन, यो राज्यको आर्थिक अनुशासन र जवाबदेहितामाथि उठेको गम्भीर प्रश्न पनि हो। वर्षेनी बेरोजी बढ़दै जानुले सरकारी निकायहरूमा सुधारको गति सुस्त रहेको देखाउँछ। साथी रेडियो रिमालले महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्री कुमार राईलाई वर्षेनी बेरोजी बढ़दै जानुको कारण के हो भनेर सोध्नु भएको छ।
10: अलिकति अब लेखा परीक्षण गर्ने, लेखा परीक्षण गराउने, सम्परीक्षण गराउने निकायहरूमा सम्परीक्षण गर्ने, लेखा परीक्षण गराइसकेपछि सम्परीक्षण गर्ने, प्रतिक्रिया दिने, त्यसलाई नियमित गर्ने, प्रमाणहरू चाहिँ अब जुटाउने, अश्लील पेपरमा चाहिँ अब अलिकति चलारुकतामा देखाउने भएको हुनाले चाहिँ यो अलिकति बढेको जस्तो देखिन्छ।
1: महालेखाले दिएको सुझावहरू मध्ये कति प्रतिशत कार्यान्वयन भएको अवस्था छ? यो चाहिँ
10: 8 प्रकारको चाहिँ अब सुझावहरू हुन्छन्। त्यो अब नियमित गर्नुपर्नेमा 57% जति बेरोजगारहरू हुन्छन्। अशुल उपर गर्नुपर्नेमा यो पल्ट 37% छ। 35-37% अशुल उपर गर्नुपर्ने हुन्छ। यसकी चाहिँ लगभग 5.8% भनेको लगभग 6% उसमा छ। त्यो चाहिँ म्याप नआएको पेसी, म्याप नआएको पेसी भनेको चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधि समाप्त भइसकेको अथवा ठेक्काको म्याप समाप्त भइसकेको म्यापहरू चाहिँ अब नथापिएको त्यस्तो अवस्थामा चाहिँ पेस्कीहरू सरकार नगरिएकोमा चाहिँ अब पर्छ। यिनै तीनवटा क्याटेगोरीमा र अर्को नीतिगत अब जो अङ्क चाहिँ नखुल्ने चाहिँ नीतिगत चाहिँ अब हामीले सैद्धान्तिक बेहोरा भन्छौँ, सैद्धान्तिक बेरोजी भन्छौँ, सैद्धान्तिक बेहोरा पनि हामीले चाहिँ दिने गरेका छौँ होइन। 2 लाख योपल्ट हामीले लेखा परीक्षण गर्दाखेरि 2 लाख दफाहरू चाहिँ अब कोड गरेकोमा जम्मा 18,060 दफा मात्रै चाहिँ हाम्रो फर्चत भएको देखिन्छ। खर्च गरिएका, खर्च शिक्षकहरू, बजेट शिक्षकहरू, अब रकमान्तर चाहिँ अब सीमाभन्दा बढी गरिएकाहरू त्यसमा पर्छन् क्या।
1: र यो लेखा परीक्षण प्रतिवेदन पछाडि कानुनी प्रशासनिक कार्यवाही वास्तवमा हुन्छ कि हुँदैन, अथवा त्यो रिपोर्ट नै सीमित हुने अवस्था हुन्छ, अथवा त्यो महालेखाको क्षेत्राधिकारीभित्र पर्ने विषय हो अथवा होइन, के हुन्छ?
10: सरकारी स्रोत साधनहरूको चाहिँ अब ठुलो मात्रामा दुरुपयोग भयो भन्ने चाहिँ अब लाग्यो भने महालेखा परीक्षणलाई विभागीय कार्यवाहीको लागि भेटि पठाउन चाहिँ अब सक्ने लेखा परीक्षणले चाहिँ अब व्यवस्था गरेको छ। अर्को बाध्यकारी रूपमा चाहिँ लेखा परीक्षण होइन, अथवा संविधानले महालेखा परीक्षकलाई र महालेखा परीक्षक कार्यालयलाई यो बेरोजगार सम्परीक्षण गर्नै पर्ने भन्ने चाहिँ अब बाध्यकारी व्यवस्था चाहिँ गरेको छैन। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सङ्घको होस् या प्रदेशहरूको होस्, ती ऐनहरूले चाहिँ ती कानूनहरूले चाहिँ तोकिएको समय अवधिभित्र चाहिँ बेरोजगारको चाहिँ प्रतिक्रिया अथवा रेस्पोन्स गर्न पर्छ।
1: कस्तो क्षेत्रहरूमा, कस्ता निकायहरूमा त्यतिको बेरोजगार देखिने अवस्था छ र सुधारका लागि के गर्ने?
10: अर्थ मन्त्रालयतिरको अब राजस्व आमदानी बाँध्नेदेखि लिएर कर छुटकाहरू कुराहरू चाहिँ अब अर्बौं रुपियाँको कर छुटको चाहिँ अब कुराहरू छन् जो चाहिँ कानूनमा प्रष्ट लेखेको छैन, यो चिन गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले लेख्ने गरेका छौँ। त्यतातिर प्रष्ट कानूनहरूको प्रोभिजन गर्नुपर्ने देखिन्छ भने त्यतातिर चाहिँ अब निर्माणसँग सम्बन्धित, खरिदसँग सम्बन्धित कामहरूमा ठेक्काको म्याद थपेर पनि मूल्य वृद्धि गराउने, भेरिएसन अर्डर भन्छ होइन, मूल्य समायोजन गर्ने, यस्ताहरू अनावश्यक अनुत्पादक खर्चहरूमा पनि खर्च भएको देखिन्छ र स्थानीय र प्रदेशहरूमा वितरणमुखी खर्चहरू चाहिँ देखिन्छ तिनीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ त्यसको लागि चाहिँ प्रष्ट भिजन चाहिँ एउटा संयुक्त चाहिँ कानून नै चाहिँ बनाउनु पर्ने हुन्छ चुस्त दुरुस्त चाहिँ प्रशासनिक संयन्त्र भयो भने बिरोजीहरू चाहिँ अलिकति न्यूनीकरण हुन्छ सम्बन्धित प्रदेश सभाका लेखा समितिहरू र प्रतिनिधि सभाको लेखा समितिले मानक परीक्षणको प्रतिवेदनमाथि नियमित रूपमा चाहिँ छलफल गरेर पर्छ।
1: उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। नेपाल दर्पणमा खबरकै सिलसिला प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उक्त किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिना विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार र संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालिन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083लाई पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल बानेश्वर जमन र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: हर घर ये था, हर घर में प्रकट ये राम बनु साक्षी गाथा रामायण को निबंधा सभा हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विष्णु को रमाइलो टीवीमा।
11: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
14: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
11: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। लगातार 2 दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.08 अंकले बढ़ेर 2754.48 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन, जल विद्युत समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 240 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी बढ़ेको छ। हिजो 3.8 अर्ब करोड़को कारोबार भएकोमा आज 346 कम्पनीका 1.06 करोड़ कित्ता शेयर 3.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: झन्डै 22 अर्ब रूपियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहँदा पर्यटन व्यवसाय निराश बन्दै गएका छन्। 2023 जनवरीमा उद्घाटन भएको विमानस्थलबाट हिमालय एयरलाइन्सले गएको वर्ष पोखरा लासा नियमित उडान शुरू गरेको थियो, तर यात्रु संख्या कम भएको कारण देखाउँदै कम्पनीले एक वर्षमै सेवा बन्द गरेको छ। पोखराको पर्यटन क्षेत्रमा झण्डै 6 खर्ब रूपियाँ लगानी रहेकाले व्यवसायीहरू भारत र चीनका प्रमुख शहरमा उडान शुरू गर्न सरकारसँग माग गर्दै आएका छन्।
1: बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खारकुनाथ गाउँपालिकामा सीमा विवाद हुँदा भएको झडपमा घाइते भएका 4 जनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारकुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले आक्रमण गरेका हुन्। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय बासिन्दा मिनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश घामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो।
0: काभ्रेको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित भएको नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले अमेरिकी विमान कम्पनी बोइङ 200 विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ। गत हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन्। ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो। यसैबीच चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनका राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देश बीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ़ गर्न 20 द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
0: तेलले भरिएका 2 चिनिया पानी जहाज हर्मू जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरान माथिको योजनाबद्ध सैन्य आक्रमण पनि रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% धेरै तेल आपूर्ति हुने हर्मू जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग 2 श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87, कुशल भुटेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54, दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25, सन्दीप 3 स्थान सुधार गर्दै 68, ललित 12 स्थान सुधार गर्दै 74, गोलसन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुगेका छन्।
0: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27/1 चार विकेट गुमाएर भेटायो। त्यसअघि किर्तिपुरको क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43/3 बलमा 169 रन बनाउन अलआउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग 2 श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा पर्सी नेपाल र अमेरिका 20 खेल हुनेछ। लीग 2 तालिकामा नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति कोलकाता नाइट राइडर्स मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल राति पौने 8 बजे कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। कोलकाता 12 खेलमा 11 अङ्क सहित तालिकाको 8औं स्थानमा छ। कोलकाता प्लेअफ पुग्ने सम्भावना कायम छ। प्लेअफ होडबाट बाहिरिसकेको मुम्बई 12 खेलमा 8 अङ्क सहित पुछारमा छ। आईपीएलका यी दुई टोलीबीच अहिलेसम्म 36 पटक भेट भएकोमा मुम्बई 25 र कोलकाता 11 खेलमा विजय भएको छ।
0: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक एकपटक।
1: चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेशका पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो। भारतर्फ चिया निर्यातको अवरोध हट्यो। अब हरेक ट्रकको परीक्षण गर्न नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देश। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 वटा विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क हटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 मा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी वंश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: next to your heart.
1: Zone FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा. कार्यक्रम सुनेर आश्वासित हुनुहोस्.

लसो योजाले नानाङ दुगु तिनी यङ चुरङ्ग जम्मु लिङ्गे चिबमुला तुरी लानन आज्याबा ताम्गा दिसे प्लिङ मुला चु जम्मु लिङ्गे यङ छे स्यमरी सन्दुष्ट लसे चिखम्बा आरे तिनी चुरङ्ग जम्मु लिङ्गे ज्याबल लसे चिबारी यङदा सान्दी यङबरी ज्याबल लसे चोबारी जेमला सन्दोक लागिरी परमेश्वर वचन यङ छे यङदा लोपमुला हे बन्दा नाचा यङ सान्जुगे बोर्गी वाई

सूचना सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौंमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेलगोछा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रसन्न। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई दोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनराई दोङगोछा फाउण्डेशन खामखुवा खोटाङ। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वाट महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एकजना वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते 11 बजेदेखि 302 बजेसम्म। गर्मा मापी कर्म परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005।

सुपरमा हुनु गरी आवश्यकता गुजरातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनय सिंह तामाङ 98 42 99 6 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका साथ सुनखुन।

0: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
1: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
0: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने।
1: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 9585017979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन चुच्चेपाटी, काठमाडौँ।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: ल जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
10: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुस नहुने, रिमाइन लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास खुल्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँच्यो। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
11: सबैको सरकार आज का बाल बालिका भोलि का सदनहार
12: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षा सिकाइ क्रियाकलापमा सहभागी गराऊ
11: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
12: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो पूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले युवा आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हटमेयर थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा ध्वनामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु कुम्बु

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.saluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा 3 दिने एआई पत्रकारिता तालिम सम्पन्न, 22 जना पत्रकारलाई प्रमाण पत्र वितरण, 30 पटक सगरमाथा आरोहण गर्दै पादवा बने विश्वकै दोस्रो सर्वाधिक आरोही। सोलु दुखचुन्दन नगरपालिका कोशी प्रदेशमै सर्वोत्कृष्ट 106 प्रतिवेदन अनुसार बेरुजी शून्य, सबैभन्दा कान्छी अस्ट्रेलियन सगरमाथा सुखरमा परिवारका 3 जना आरोहणमा सफल। सगरमाथा आरोहण अनिताको सफलतामा नारायण वल्लभ पन्त फाउन्डेशन र देव ग्रुपको साथ। एसपीमा उत्कृष्ट 10 छात्रलाई खिचिदेम्बाले निशुल्क उच्च शिक्षामा पठाउने, असारै गतिदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। प्रतिनिधि सभामा 2 विधेयक प्रस्तुत, अर्को बैठक बिहिबार बस्ने। पूर्व मन्त्री गुप्तालाई भरौटीमा थुना मुक्त गर्न आदेश, दुर्गा पसाई पक्राउ बारे सर्वोच्चले माग्यो लिखित जवाब। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। इबोला भाइरस सोचेको भन्दा छिटो फैलिरहेको फैलिना हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। र विश्व क्रिकेटमा स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा।
1: मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि। म त आउँछ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नस्ता च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986852, 98247718, 98443049696 र 98613314. आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: पत्रकारितामा प्रविधिको बढ़दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुद्वारा आयोजित 3 दिने एआई पत्रकारिता तालिम सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको समन्वयमा सल्लेरीमा जेठ 4 गतेदेखि 6 गतेसम्म सञ्चालन भएको हो। पत्रकारिता क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउ आफ्नै गुणस्तरीय छिटो र विश्वसनीय सूचना सम्प्रेषण गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको यस तालिममा जिल्लामा क्रिया शुल्क प्रकारहरूको सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको उक्त शोधन तालिमका क्रममा सहभागी पत्रकारहरूलाई एआई प्रविधिको व्यावहारिक प्रयोग मार्फत समाचार लेखन कार्यलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने बारे विस्तृत अभ्यास गराइएको थियो। यसका साथै आधुनिक संसार माध्यमका लागि आवश्यक पर्ने भिडियो तथा अडियो सामग्री निर्माण गर्ने डिजिटल कन्टेन्टहरूको चुस्त व्यवस्थापन गर्ने र उत्पादित सामग्रीहरूलाई सामाजिक सञ्जालमा कसरी आकर्षक एवं प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने प्रविधि मैत्रीसित बारेमा प्रशिक्षक अजय शर्माले प्रशिक्षण दिनुभएको थियो। पछिल्लो समय प्रविधिको दुरूपयोग बढ़िरहेको सन्दर्भलाई मध्यनजर गर्दै तालिममा एआईके माध्यमबाट तथ्य परीक्षण गरी भ्रामक समाचारहरू पहिचान गर्ने तरिकाहरूका बारेमा पनि सहभागीहरूलाई विशेष ज्ञान र प्रविधि बारे साक्षात्कार गराइएको छ। तालिममा सहभागी बासुना पत्रकारहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ। महालेखा परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार सोलु दुतकुण्ड नगरपालिका 0% बेरोजु कायम गर्न सफल भएको छ। सरकारी कोषको सदुपयोग र पारदर्शी खर्च प्रणालीका आधारमा बेरोजु शून्य हुनेलाई स्थानीय तहमा एक ऐतिहासिक उपलब्धिको रूपमा लिएको छ। नगरपालिकाले यो वित्तीय सफलतासँगै नेपाल सरकारद्वारा गरिएको कार्य सम्पादन मूल्यांकनमा समेत कोशी प्रदेशमै सर्वोत्कृष्ट स्थान हासिल गरेको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सुशासन पारदर्शिता कडा वित्तीय अनुशासन तथा जनउत्तरदायी सेवा प्रभावलाई प्राथमिकतामा राखेर काम गर्दा उक्त नतिजा सम्भव भएको जनाएको छ। सीमित स्रोत र साधनका बावजुद स्थानीय जनप्रतिनिधि कर्मचारी विषयगत शाखा वडा कार्यालय तथा सरकारवालाहरूको सामूहिक प्रयास र संस्थागत प्रतिबद्धताले यो उचाइ हासिल भएको नगरपालिकाले उल्लेख गरेको छ। बेरोजुको यो कृतिमाले नागरिकको विश्वास बलियो बनाएको र आगामी दिनमा अझ बढ़ी जिम्मेवारी ढंगले कार्य सम्पादन गर्ने ऊर्जा थपेको बताइएको छ। नगरपालिकाले यस ऐतिहासिक उपलब्धिमा सहयोग पुर्याउने जनप्रतिनिधि कर्मचारी उपभोक्ता समिति नागरिक समाज संचार कर्मी र नगरवासीप्रति धन्यवाद समेत प्रकट गरेको छ। साथै आगामी दिनमा पनि वित्तीय अनुशासन र जनमैत्री प्रशासनका माध्यमबाट विकास निर्माण र सेवा भावना सुशासनलाई थप प्रभावकारी बनाउँदै अगाडि बढ़ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। स्वरू खुल्लुको पानी बोचेका 49 वर्षीय पासु दावा फादरबा शेर्पाले सोमबार 30 पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान बनाउनु भएको छ। काठमाडौँ स्थित ट्रैक नेपाल एक्सपेडिएसन प्रणालीमा आबद्ध माउन्टेन गाइड फादरबाले विदेशी तथा नेपाली आरोहीहरूको टोलीसँग सोमबार बिहान शिखर चुमेको कम्पनीले जनाएको छ। कम्पनीका संचालक सागर कुमार पौडेलका अनुसार पादवाले यसै सिजनमा पुनः सगरमाथा आरोहण गर्ने तयारी समेत गरिरहनु भएको छ। यदि उहाँले यही सिजनमा पुनः सफल आरोहण गर्नुभयो भने उहाँ 32 पटक सगरमाथा आरोहण गरिसकेको कामी गीता शेर्पाको विश्वकीर्तिमा नजिक पुग्नुहुनेछ। पादवाले 2055 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो भने कामी गीताले पहिलो पटक 2051 सगरमाथा चढ्नु भएको थियो। पादवाले गत वर्ष एकै सिजनमा 2 पटक सगरमाथा चढ्दै 28 र 29 आरोहण पूरा गर्नुभएको थियो। यता कामी गीताले जेठ 3 गते 32 पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्वकीर्तिमान तोड्नु भएको थियो। उहाँ आबुध 7 समेत ट्रेक्सका एक संचालकका अनुसार कामी गीता हाल आधार शिविरमा हुनुहुन्छ र फेरि आरोहणमा जाने वा काठमाडौँ फर्किने बारे निर्णय भइसकेको छैन। नेपालको पर्वतीय पर्यटनमा सगरमाथा आरोहणको सर्वाधिक कीर्तिमान पहिलो पटक आपा शेर्पाले 21 पटक आरोहण गरेर बनाउनु भएको थियो। त्यसलाई फुर्बा तासु शेर्पाले बराबरी गर्नु भएको थियो। कामी गीताले 2014 सालमा 21 पटक सगरमाथा आरोहण गर्दै उक्त कीर्तिमान भेट्नु भएको थियो र त्यस यता लगातार आफ्नै रेकर्ड सुरक्षित गर्दै आइरहनु भएको छ। 2080 सालको वसन्त याममा पासी बाबाले एकै सिजनमा 2 पटक नाटक सगरमाथा आरोहण गर्दै 27 आरोहणको कीर्तिमानमा कामिरीतालाई भेट्नु भएको थियो। त्यसको एक साता भित्रै कामिरीताले पुनः आरोहण गर्दै 28 पटकको नयाँ विश्व कीर्तिमान बनाउँदै 6 दिनपछि पुनः सर्वाधिक सगरमाथा आरोहीको रेकर्ड सुरक्षित गर्नु भएको थियो। त्यसैता यी दुई शेर्पा गाइड विश्वर्वाधिक आरोहणको प्रतिस्पर्धा चर्किँदै आएको छ। कामिरीता अन्तर्राष्ट्रिय संसार माध्यममा परिचित अनुहार हुनुहुन्छ। वहाँ प्राय हिमाल पर्यटन, जलवायु परिवर्तन र शेर्पा समुदायको भूमिका बारे सार्वजनिक रूपमा बोलिरहेको देखिन्छन्। पादल वा भने तुलनात्मक रूपमा शान्त र लो प्रोफाइलमा बस्नुहुन्छ। वहाँ आफ्ना कीर्तिमान बारे सार्वजनिक चर्चा गर्न रूचाउनुहुन्न। सगरमाथाको हिउँले अहिले यी दुई आरोहीलाई एउटै दौड़को कथामा बाँधेको छ। सबैभन्दा कम उमेरकी एक अस्ट्रेलियन किशोरीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ। हेराल्ड सनका अनुसार 18 वर्षीय अस्ट्रेलियाली पर्वतारोही बियानेका एबरले आज बिहान सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको हो। बियानका 2026 वसन्त ऋतुमा विश्वको अग्लो हिमालको चुचुरोमा उभिने सबैभन्दा कान्छी आरोहीहरूमध्ये एक बन्नुभएको छ। मेलबर्नकी किशोरी बियानका एबर चिसो र हावाको बीचमा शिखरमा पुगेपछि सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी अस्ट्रेलियाली बन्नु भएको छ। यो उल्लेखनीय उपलब्धिले 2024 16 वर्षको उमेरमा मनास्लु आरोहण गर्ने सबैभन्दा कान्छी महिलाको रूपमा वहाँको अघिल्लो रेकर्ड पछि यो नयाँ रेकर्ड बनेको हो। वहाँले अब गर्व गर्ने पारिवारिक विरासतलाई निरन्तरता दिइरहनु भएको सेभेन समिट ट्रेक्सले जनाएको छ। यो कम्पनीका अनुसार वहाँका बुबा पल एडनले 2007 सगरमाथा आरोहण गर्नुभएको थियो भने वहाँकी आमा फियोना एडमले 2006 सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। अस्ट्रेलियाका एकै परिवारका 3 सन्तानले सफल सगरमाथा आरोहण गरेको नयाँ रेकर्ड समेत बनेको छ। अन्तर्राष्ट्रिय फेन्सिङ खेलाड़ी तथा सशस्त्र प्रहरी बलमा आबद्ध अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। कार्कीले आइतबार बिहान 10:20 सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। गागीका लागि आरोहण भन्ने मूल नाराका साथ वहाँले यो ऐतिहासिक यात्रा पूरा गर्नुभएको छ। नेपालका ग्रामीण महिलाहरूले स्वच्छ खानेपानीका लागि दैनिक रूपमा भोग्नुपर्ने चरम संकट र शारीरिक कष्टलाई विश्वव्यापी रूपमा उजागर गर्ने उद्देश्यले कार्कीले यो साहसिक कदम चालेको बताउनु भएको छ। वहाँले आफ्नो साथमा परम्परागत नेपाली तामाको गाग्री बोकेर सगरमाथाको शिखरमा पुग्दै त्री अदृश्य आरोही ग्रामीण महिलाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। जो परिवारका लागि पानी जुटाउन दैनिक रूपमा पहाड़का कठिन भूभागमा यात्रा गर्न विवश छन्। सशस्त्र प्रहरी बलको खेलकुद शाखामा कार्यरत कार्कीले यस आरोहण का लागि लामो समयदेखि सघन शारीरिक प्रशिक्षण र प्राविधिक तयारी गर्दै आउनु भएको थियो। विशेष गरी नेपालका मध्य पहाड़ी क्षेत्रमा मनसून पछि हुने पानीको अभाव र जलस्रोत व्यवस्थापनको आवश्यकतालाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानकर्षण गराउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ। नारायण वल्लभ पन्त फाउण्डेशन, देव ग्रुप र चेक एक्सपोडिएशनको व्यवस्थापकीय सहयोगमा सम्पन्न यस आरोहणले नेपाली खेलकुद र सामाजिक अभियानको क्षेत्रमा नयाँ इटा थपेको छ। ओखलढुङ्गाको खिजीडुण्डा गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसीमा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने दर्शना छात्रलाई कक्षा 11 र 12 निशुल्क अध्ययन गराउने भएको छ। ग्रामीण क्षेत्रका जिम्मेवार तथा आर्थिक रूपमा कमजोर परिवारका छात्रहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य सहित गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम शुरू गर्न लागेको हो। गाउँपालिका र सोर्स एक्सो नेपाल बीच 2 वर्षका लागि भएको सहमति अनुसार छनौटमा पर्ने छात्रहरूले आफूले रोजेको विषय अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार आर्थिक अभावकै कारण एसी पछि धेरै छात्रहरूले अध्ययन छाड्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढ़ाइएको हो। छात्रहरूको विद्यालय शुल्क, पोशाक, स्टेशनरी तथा अन्य शैक्षिक सामग्रीको खर्च गाउँपालिकाले बेहोर्नेछ। त्यसै गरी बसोबास, खानपान, लागि स्वास्थ्य उपचार ट्यूशन तथा दैनिक व्यवस्थापन सम्बन्धी खर्च सो वर्ष 104 बेहोर्ने जनाइएको छ। यसरी छनौटमा पर्ने छात्रहरूले कक्षा 11 र 12 सम्मको सम्पूर्ण अध्ययन निशुल्क रूपमा गर्न पाउनेछन्। गाउँपालिकाले यो कार्यक्रमले छात्रहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्नका साथै विद्यालय शिक्षा पूरा गरेपछि अध्ययन छाड्ने प्रवृत्ति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। विशेष गरी ग्रामीण भेगका छात्रहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने र उनीहरू

अगाडि बढ़ाउने सहमति भएको हो। नगरपालिकामा भएको छलफलका क्रममा सड़क पीचको ठेक्का पारेको जेबीका तर्फबाट कृष्ण घिमिरेले यही जेठ 8 गते भित्र निर्माण स्थलमा आवश्यक पर्ने मेसिनरी औषारी पीचका लागि आवश्यक पर्ने ढुंगा गिटी बालुवा सिमेन्ट जनशक्ति जुटाएर काम शुरू गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नगर प्रमुख तीर्थराज भट्टराईको कार्यकक्षमा भएको भेलाले जेठ 15 गते भित्र सड़कको अनुगमन गर्दा सड़क निर्माण कार्य तोकिएको समयमा द्रुत गतिको देखिने कार्य प्रगति निर्माण व्यवसायीले देखाउनु पर्ने पनि सहमति भएको छ। स्थानीय पूर्वाधार कार्यालय इटहरी र ठेकेदार कम्पनी बीच गत चैत्रमा यो सड़क खण्डको 1156 मिटर सड़क पीच गर्ने गरी 3 करोड़ बजेटमा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीसँग सम्झौता गरेको 1.5 महिना विपिष्टोता समेत शुरू नभएको यो सड़क पीचको काम यही असार मसान्तमा सक्नु पर्ने छ। उदयपुरको त्रियोगा नगरपालिका तीन मौती गडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सील गरेको छ। मंगलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाई घाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्ड विपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असर पार्ने कार्य भएको भेटिएकाले सील गरिएको प्रशासनले जनाएको छ। खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको प्रत्यक्ष

सरकारी केन्द्रहरूलाई पत्राचार गर्दै असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेकाले असार एक गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। एसी नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेका साउनपछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसीको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ। लगातार दुई दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.08 अंकले घटेर 2754.48 बिन्दुमा झरेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन जलविद्युत समूहको सूचक 1.5% भन्दा धेरै नै उकालो लागेको छ। आज 248 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। एनएलजी इन्सुरेन्सको शेयर भने घटबड़ भएको छैन। आज अप्पर लोहोरे खोला जलविद्युतको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 13.26% घटेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। ती हिजो 3.08 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीको 1.06 करोड़ किता छ र 3.82 अर्ब रूपियाँमा किनबेच भएको छ। प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहिबार बस्ने भएको छ। बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अरियालले अर्को बैठक बिहिबार बिहान 11 बजे बस्ने गरी जानकारी गराउनु भएको जनाइएको छ। बुधबार बसेको प्रतिनिधि सभाको 8 बैठकमा 2 महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा प्रधानमन्त्री

कांग्रेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ। गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो। जनता समाजवादी पार्टी नेपालका सांसदहरूले फ्लोर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवको विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए। विश्वासको मत लिन नयाँ मिति जेठ 8 गतेका लागि तय गरिएको थियो। कंग्रेस जस्तोता नेपाल लोकसभा नेकपा बीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो। जसोपा र लोकसभाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएसँगै एकीकृत दलले जसोपाले विश्वासको मत दिन आनाकानी गरेको थियो। दुई दलमा भएको प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन्। चीन र रूसले व्यापार प्रविधि सम्बन्धी विश्वभन्दा धेरै सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापारिक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन विश्वभन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिएका छन्। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डाक्टर इरियन्सियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। अमेरिकाका स्मिथ पटेल र साइन जहानजी गर्ने सुमन 37 रन बनाएका छन्। स्कटल्याण्डका ज्याग जार्विस ओलिभर डेभिड अश्विन र माइकल लिस्केले सुमन 1 विकेट लिए। यसअघि कतिपयको थ्री क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 43 ओभर 3 बलमा 170 बनाउँदा अल आउट भयो। स्कटल्याण्डका मार्क वारले 66 रन बनाए। अमेरिकाका रूसिल उजागरले 4 विकेट लिएका छन्। खेल खबर सँगै समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुमा 3 दिने एआई पत्रकारिता तालिम सम्पन्न। 22 जना पत्रकारलाई प्रमाण पत्र वितरण। 30 पटक सगरमाथा आरोहण गर्दै साधावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही। सोलु भूतकुण्ड नगरपालिका कौशी प्रदेशमै सर्वोत्कृष्ट। 160 प्रतिवेदन अनुसार बेरुजो सुन्ने। सबैभन्दा कान्छी अस्ट्रेलियन सगरमाथा शिखरमा। परिवार का 3 जना आरोहणमा सफल। सगरमाथा आरोहणमा अनिताको सफलतामा नारायण बल्ल पन्त फाउन्डेशन र देव ग्रुपको साथ एसीमा उत्कृष्ट 10 छात्रालाई खिजिडिङबारे निशुल्क उच्च शिक्षा पढ़ाउने। 18 गतेदेखि कक्षा 11 को प्रथम प्रार्थना शुरू गर्न सरकारको निर्देशन। प्रतिनिधि सभामा 2 विधेयक प्रस्तुत। अर्को बैठक बिहिबार बस्ने। पूर्व मन्त्री गुप्तालाई भरौटीमा थानामुक्त गर्न आदेश। पूर्वा प्रसाई पक्राउबारे सर्वोच्चले मागे लिखित जवाब। चीन र रूस बीच व्यापार प्रवृत्ति सम्बन्धी विश्वभन्दा धेरै सम्झौतामा हस्ताक्षर। इबोला भाइरस सोचेको भन्दा छिटो फैलिरहेको विश्व स्वास्थ्य संगठनको चेतावनी। र लिग क्रिकेटमा स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा उत्रियो। हवस्त साँझ 7 बजेको सबै समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती गुरुविरा हुन्छु। भोलि बिहान 7 बजेको समिष्टमा पारिएर फेरि आउँछौ। सूचना शिक्षा र सुस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि नमरे तुम्ले भयो। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वास नै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: connects to your heart. Zulu FM 101.2 MHz.
1: YouTube channel बाट पनि सुन्न सकिन्छ। सोमवार कार्यालयद्वारा सम संस्कृति पार्टीका संसदीय दलका नेता सम्पाङलाई संसदीय मर्यादा राख्ने निर्देशन अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी जवाफ नआएसम्म विरोध गर्ने सम्पाङ कडान
2: सुकुम्बासीको बारेमा होइन लिपुलेखको बारेमा विदेशी ऋणहरूको यावत कुराहरू छन् त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौं।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूको भनाई विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह
3: त्यति गर्दाखेरि पनि अझै हामीले एउटा सभापति सम्मै चुनौ भन्दा आग्रह
1: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद
4: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली पञ्चायतमा कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राख्ने हो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।

0: बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हर्क साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
0: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 मा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरू नै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 को खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 मा रहेको छ। सांसदीय आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै सांसदले भन्नुभयो,
2: हामी गरिरहन्छौ 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त गर्नु उहाँहरूले नजानेको है। हाम्रो नियमावलीको 15-2 मात्रै माग्यो हामी। हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। गृहमन्त्री पनि उही हुनुहुन्छ अहिले, विशेष गरी सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौ, त्यसको उत्तर हामीले पाएको छैनौ।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6743 वड़ा कार्य समिति समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दोलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दोलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले उल्लेख गरेको सीआईएमलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गर्नेले मात्रै भाग लिन पाउने छ भन्ने घोषणा गरेको छ। यसले गर्दा यो समयावधिभित्रै सबैले गरिसक्नु संविधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौँ। निरन्तर अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा चल्ने तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ एउटा सभापतिसम्म नै पुग्यौं भन्दा आगामी हामीले चाहिँ परिपत्र गरेको छ।
0: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्यीय अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति

0: गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज चुरखेतमा हेली लिफ्ट गरेर लगेको अवस्था छ।
1: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यान आकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक समेत तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: सुशीला श्रेष्ठ बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुङ्गो रुङ्गो पनि नाश गर्ने र त्यसले चाहिँ हामीलाई बहुत कष्ट बनाइदिएको छ र बालीले पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर नखेटी अभियान सञ्चालन रिपोर्ट सँगै संवाद श्रृंखला आएर मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी
5: दाईको कुरा त ठिकै हो, तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर।

0: Radio Office ist laut.
1: Das war
0: Brüggerda und dann das Suster Brüggerda.
2: Radio Office
0: ist laut. Badawan und das war Suster Brüggerda. Ich grüße die Parvati Bikas in Reisenburg. Nasti Sisok Samu Mahasam Nepal. Und der Radio Prasarak Sam Akuna Nepal. Samahit Kalagi Jani Sandesh.
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुझिरहेका छन् बाँदर र आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डर त्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
6: मकै आलु कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जगाउन बाँदर भपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जुगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
7: सरकारले चाहिँ पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान हुलहरू आएर हामीले दिउँसोभरि त्यसलाई रिङ्गेको हैरान खुवाइराखेका छौँ। अब त्यसलाई मात्रै रिङ्गेर पनि नहुने, अब त्यो नरुँदा पनि अब यतातिर बाहिर जमाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने, र त्यसले चाहिँ हामीलाई बहुत कष्ट पनि दिएको छ र बाल्यले पनि नष्ट गरिरहेको छ। त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
6: यो समस्या खेतीमा मात्रै सीमित छैन। बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हिँडेर बस्नुपर्ने बाध्यता छ। बाँदर भपाउने समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भगेन्द्र

बसमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउँदैछन् बाँदरहरूको समस्या अत्याधिक छ. अब कुन बेला बाँदर आउँछ त थाहा हुँदैन. सबै बिजुसानी प्रचलन गर्दाखेरि प्रत्येक घर खाली छन् तर खेती किसान पनि नगर्नु भएको छैन. मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि. त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मारिदिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीडित नै बनाइदिन्छ. त्यसले वर्ष

0: شهر نکنم چه چیزی شد؟ اینجا بنام چه یعنی بنام ما نگاه کنیم که سر میل بیدا دیده فو سکارن چیزی هم نداریم. بنابر دوستکابن رو بیشتر لایتی. سومی سرکار بود پردازش سرکار باید وای. र अलिकति चाहिँ जुन एउटा मध्यम वर्ग र जुन एउटा एलिट छन् ती वर्गहरूमा एउटा चासोको विषय बनाउन उहाँ चाहिँ सामेल दिइरहनुभयो.
1: पालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढाएको छ. वार्ड नम्बर 8 को मेगा पुछार, वार्ड नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा वार्ड नम्बर 5 को सिंथापा पुछार क्षेत्रमा अस्थायी संरचना सहित बाँदर भिरालो राख्ने तयारी गरिएको छ. नगरपालिकाले बाँदरको

0: संचार कार्यालय बाजुराका कार्यालय प्रमुख ईश्वर सिंह
1: बेगातिर बेगातिर एडिएसएस लिङ्कोर भएको भएर ल्यान्ड डिस्टर्ब भएको भएर सिलगढीतिर पनि समस्या आएको हो. अहिले चाहिँ त्यो शक्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेर भएर अझै खासै त्यस्तो समस्या छैन, सुधार भइसकेको छ. अब त्यस्तो समस्या त आउँदैन. अब त्यस्तो कसैले अब तोडफोड गर्यो भने अनि त्यो सामान्य बिगारेर खाँदियो भने त्यस्तो गरेको समस्या आउने हो होइन. अहिले पनि त्यस्तो समस्या केही पनि छैन. त्यतातिर भएको सबै तयारहरू राम्रोसँग चलिरहेको छ, लिङ्क पनि राम्रै तयारहरू छ, त्यसैले त्यस्तो खासै समस्या छैन.
2: नमस्ते, म नुवाकोट जिल्ला निको गाउँपालिका वडा नम्बर 3 विनोद कुमार बोल्दैछु. मैले 2022 सालमा एसई दिएको हो. डक्टरी सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा विद्यार्थीको ठेगाना र पिन पर्सीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
0: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल.
3: स्कुलमा आउँछ, जान थालिसकेको छ. जसमा आफ्नो रिटायरमेन्ट छ, त्यो स्कुलमा जान थालिसकेको छ. बानी भनेर उनीहरूले बानीहरू चाहिँ यहाँबाट लिएर सिटहरू हुनु थालिसकेको छ. उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा.
0: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-64 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाब लिनेछौ.
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. असिना पानीसँग आएको बाढ़ीले हुम्लाको निपका गाउँमा विनाश.
5: खेती गरेको अन्न बालीहरू केही छैन. अनि दुर्गमको मान्छे खेती गरेर खेती गर्ने खान्थ्यौं.
4: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: सत्तासँग हाम्रो यहाँको अवस्था चाहिँ धेरै नाजुक छ। खेती योग्य जमिन त एउटा नै रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्य बालीहरू केही छैन। अनि दुर्गमको मान्छे केही खेती गरेरै खेतीको घरमै खान्थ्यौँ।
1: मध्य रातमा आएको बारी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 बेटा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेती योग्य जमिन पुरै क्षेत्र विक्षेत अवस्थामा पुगेको छ। हर्का स्थानीय रामचन्द्र तामाङ
2: तिनवटा भवन हालेर तिनैवटा भवनमा भित्र कुनै कागजात स्कुलको कुनै किपिङ छैन। कम्प्युटर सहित अफिस कोठा टोटल कम्प्युटर हल अनि अफिस हल तिनवटा भवन चाहिँ कुनै किपिङ राखेन। पुरा केही
1: छैन। पानी चला चौपाया खेती योग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी के कुमार रेग्मी
3: विद्यालयमा खेती भएको छ। केही व्यक्तिहरूका चौपायाहरूमा क्षति भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ। मानवीय क्षति भएको छैन। हामीले चङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विगत व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिनु भएको भएर सोच्नु भएको छ।
1: यो वर्षको मनसुनको प्रारम्भ नै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीयवासी चिन्तित छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली अवर, पिनकोड हुम्ला।
4: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाइ र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
5: अब यो डिडिए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा अब स्थानीय पालिकाले चाहिँ सिरियकारलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन। त्यसको सन्तावलाई हामीले यो चाहिँ लाभलाईहरू काम गर्नको लागि चाहिँ उहाँलाई पठाउनुहुन्छ। सिडिकारलाई पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राविधिकहरू छ त्यहाँ पठाउँछ र हामीले पनि भेरिफाई गरेर प्राविधिकहरूबाट नमुना सबैले भेरिफाई गर्न सकिँदैन होइन। स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने उहाँहरूलाई पनि ओके गरेपछि
6: प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र म चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावकारी पनि छ वर्षदेखि बसा बसे भन्नुभयो नि त
5: त्यो बसेको कारण चाहिँ दुई तिन वर्ष सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासैको यहाँ हुन्न नभनेकै आउनुहुन्छ होइन। समस्या नै हो यसरी उजागर भएर आउने विषय एउटा चाहिँ कस्तो छ भन्दा एउटा स्थानीय पालिका नै पनि प्राधिकरण शक्ति हुनुहुन्न होइन। डिटे गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडियो कार्यालयबाट पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले कुरा हुनुहुन्छ होइन। हामीले फेरि तन्न प्राविधिक हटाएर गएर डिटे गरौँ त भन्ने अवस्था पनि छैन। एकदमै केही अवलान गरिने प्राविधिक हुनुहुन्छ
6: त्यसले दसैँ सक्छ
5: स्वच्छता जुन चाहिँ हामीले गर्दा रोकिएको
6: अलिअलि होइन
5: होइन भन्ने होइन नियोदश भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने स्थानीय पालिकालाई उजुरी गर्ने डिडिए गर्ने निकायलाई गर्ने होइन मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्नु हुँदैन कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभ काम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै गए केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काउन्टिङको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
6: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू तुल्याएर केन्द्रमा पठाए त्यति छिटो प्रभावितको घर बन्ने भयो।
5: एउटा पालिकाले पनि हो अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अर्को
6: केन्द्रमा आइसकेपछि पनि गुनासो हुन्छ।
5: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैवटा म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि। मैले आफू त्यही मिलाएर काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भने पनि राखेको हुन्छ। त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखिएको छैन। हामीले अड्काएका छैनौँ आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला उहाँहरूलाई पनि फेरि रिले गरिसकेको हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन।
4: सभामा गणप्रसाद आर्यले संस्कृति पार्टीका

दलका नेताहरूका सम्पान सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन्। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितललाई धन्यवाद। भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पूर्व एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलू दुर्पिन नगरपालिका 5 सोलू कुम्बु
2: भोलि रातिको 8 बज्यो
3: यो समय किसान पाइ प्रोडक्ट्स पालिको हो
2: राष्ट्रको स्थान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण

0: बर्दिदो नेपालमा भोजनर उपस्थितको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बर्दिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बर्दिदो नेपालमा आज हामी हिमाली खड्कहरूको बारेमा चर्चा गर्दैछौं। हामीसँग डाक्टर उत्तम बाबु श्रेष्ठ हुनुहुन्छ। वातावरण विज्ञान र विद्या भारती गर्नुभएका श्रेष्ठ समसामयिक विषयका साथै विशेष गरी विज्ञान प्रविधि नीति वातावरण र मानव सम्बन्ध सम्बन्धीको अध्ययन अनुसन्धानमा रूचि राख्नुहुन्छ। उहाँले नेपालका खड्कहरूको बारेमा बितेको 3 वर्षदेखि अध्ययन गर्दै आउनु भएको छ। उहाँ अहिले ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका निर्देशक पनि हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद।
0: आज हामी खड्कको बारेमा कुराकानी गर्दैछौ। उच्च पहाड़ी तथा हिमाली भेगमा फाटो फुटो रूखसँगै झाडी र विस्तृत घाँसे मैदानहरू छन्, जसलाई हामी खड्क, पाटन, लेक वा चरण क्षेत्र भनेर भन्छौ। ती हाम्रा पुर्खाहरूले सदियौंदेखि जोगाउँदै आएका छन्। खड्क के हो, त्यसमा समस्या के छन् लगायतको विषयमा आज हामी कुराकानी गर्दैछौ। कुराकानीको शुरूआतमा चाहिँ अलिक सजिलो भाषामा खड्क बारेमा बुझाइदिनुहोस् न।
1: खड्कको अलिकता छुट्टै अर्थ छ। कर्णाली प्रदेशमा चाहिँ त्यो खड्क भनेको गोठलाई बुझिन्छ, तर हामीले भन्नु खोजेको चाहिँ अङ्ग्रेजीमा रेन्ज ल्यान्ड भन्छ, चरण भूमि। त्यो भनेको चाहिँ मुख्य रूपमा चरीचरणको लागि प्रयोग गरिने भूमि हो। त्यो चाहिँ नेपालको तराईदेखि उच्च हिमाली भेगसम्म फैलिएको छ। मुख्यतया त्यसको भूउपयोगको हिसाबले हेर्दा चाहिँ चरणको लागि प्रयोग गरिने क्षेत्र, र जहाँ चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै अधिकांश घाँसे प्रजाति हुन्छन् र फाटाफुट्ट झाडीदार र रूखका प्रजातिहरू हुन्छन्, अनि त्यो चाहिँ चाहे घरपालुवा होस् वा वन्य जन्तुहरूले चरणको लागि प्रयोग गर्छ। र विशेष गरेर त्यस्तो क्षेत्रहरूमा चाहिँ पानी कम पर्ने, अलि बढी भिरालो भएको र अनि खेतीको लागि चाहिँ त्यति उपयुक्त नभएको क्षेत्र हो कि त्यो, र जहाँ चाहिँ रुख पनि धेरै नहुने क्षेत्र हो। अब नेपालको सन्दर्भमा भन्यो भने चाहिँ तराईमा पाइने चाहिँ त्यो हामीले सुक्ला फाँटा भन्छौँ नि, फाँटहरू, विराट फाँटहरू, जस्तै कोशी टप्पुमा भएका फाँटहरू, सुक्ला फाँटातिर भएको त्यो चाहिँ ठुल्ठूलो घाँसहरू भएको फाँटादेखि लिएर मनाङ मुस्ताङतिर भएको त्यो मरूभूमि जस्तो, अनि यता हुम्लातिर डोल्पातिर भएको त्यो मरूभूमि जस्तो भूमिदेखि लिएर बढी मालिका लगायतका ढोरपाटनहरू जस्तो एउटा चाहिँ एकदम हरियो घाँसे मैदानदेखि लिएर तपाईँको चाहिँ एकदमै काई लेउहरू भएका एकदम उच्च हिमाली, अरू बेलामा चाहिँ हिउँ पर्ने तर गर्मीमा चाहिँ अलिअलि वनस्पति भएका ती सबै क्षेत्रहरूलाई हामीले बुझ्नुपर्छ। त्यसलाई चाहिँ विभिन्न नामले, अब एउटा चरण भूमि भन्न सकियो, कर्णाली प्रदेशतिर लेक पाटन भन्छन्, अनि हजुरले भन्नुभयो जस्तै खर्क भन्छ होइन, चरण क्षेत्र भनेर विभिन्न नामले चाहिँ बुझाइन्छ।
0: समग्रमा बुझ्दा तल्लो क्षेत्रदेखि माथि हिमाली क्षेत्रसम्ममा जहाँ चरीचरणको योग्य भूमि छ भनियो, यसमा पनि अलिक विशेष गरी चाहिँ कुन क्षेत्र
1: Okay, नेपालको लगभग होइन, अब यसमा नि एकदम एकिन तथ्याङ्क अझै राम्रोसँग काम गर्नुपर्छ।

0: को खानी हो। अब हामीले उच्च पहाड़ी हिमाली भेक को कुरा गर्दा जैसे झारल घोरल कस्तुरी मृग लगाय का विभिन्न जीव जंतु हुन्छ हिमचितुवाहरू हैन हिमाली मुसोहरू सब खर्कमै पाइन्छन् हैन। अब तल्लोतिर आउने भने अब गैंडा हात्ती हैन लगायतका मृगहरू चर्ने पनि त्यही चरण नै हो हैन। त्यो भएर जैविक विविधताको लागि यो एकदमै महत्वपूर्ण। अर्को अघि नै भनिसक्यौँ हामीले पशुपालन भनेर भन्यौँ। त्यो बाहेक यसले चाहिँ धेरै जस्तो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को भनेको तपाईँको कार्बन संचिति खर्कमा भएका वनस्पतिहरूले कार्बनलाई संचित गरेर राख्छ। अनि अर्को भनेको खर्कमा चरीचरण पनि हुने भएकोले यो न्युट्रिएन्ट भन्छ नि मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यो भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व छुटाउन नहुने चाहिँ हाम्रो चाहिँ यो धार्मिक पर्यटकीय महत्व पनि हो। तपाईँको धेरै जसो नेपालको धार्मिक स्थलहरू चाहे त्यो गोसाईकुण्ड होस् चाहे त्यो मुक्ति क्षेत्र होस् चाहे यता बढी मालिका होस् त्यो सबै खर्क क्षेत्रमा मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ जैविक विविधता पर्यावरणीय महत्वको साथै।
1: हामी वातावरणविद डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ आर्थिक जीविकाको महत्व जोडेर कुराकानी गर्छौँ। उच्च हिमाली समुदायको जीविकामा यो चरीचरण अथवा चरणचरण खर्कको भूमिका कतिको आउनुहुन्छ तपाईँ हिमाली स्तरको जीविकालाई हेर्दाखेरि?
0: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको मुख्य आय आर्जनको स्रोत भनेको फाटाफुट कृषि मूल रूपमा पशुपालन र जड़ीबुटी हो। त्यसमा पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ। तपाईँको अहिलेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 1,50,00,000 जति बाख्रा 51,00,000 जति गाई 33,00,000 जति भैँसी 7,00,000 जति भेडा र 1,00,000 जति चौरीहरू

0: त्यहाँ जड़ीबुटीहरू अहिले व्यापारमा छन्, यहाँ त यहाँ औषधी जन्य वनस्पतिहरू 2000 भन्दा बढी छन् नेपालमा, तर त्योमध्ये 300 जति चाहिँ जड़ीबुटी व्यापारै हुन्छ, अनि त्यो मध्ये पनि 80-90 मुख्य व्यापार हुने जड़ीबुटीहरू चाहिँ कर्णालीको खर्कमा पाइन्छ। होइन, कर्णाली फेरि नेपालको सबैभन्दा धेरै खर्क पाइने ठाउँ हो। त्यसमा नामै लिएर भन्दा यात्रा गुम्बा सबैभन्दा धेरै, अब हामीले महँगो भनेर बेच्ने होइन, कुटकी जटामसी बल लसुन पाँचौले होइन आखम्बे चिराइतो लगायतका थुप्रै जड़ीबुटीहरू खर्कमा पाइन्छ। होइन, त्यो भएर विशेष गरेर पुग्छ पहाड़ी र हिमाली भेगका बासिन्दाको लागि त यो एकदमै वरदान।
1: पशुपालन पनि तपाईँले भन्नुभयो चौरी गाई माथिल्लो क्षेत्रमा मात्रै हुन्छ, अरू भेडा बाख्रा भैँसी गाई लगायत चाहिँ तल र माथि गरिन्छ भनेर, अलिक तल्लो क्षेत्र र माथिल्लो क्षेत्र बीच आर्थिक सम्बन्ध हासिल गर्नको लागि पनि खर्कहरू महत्वपूर्ण हुँदो रहेछ।
0: एकदमै, अब अहिले अलिकता यो अभ्यास पनि बिस्तारै फेरिदो छ, तर पहिला पहिला नेपालको उच्च हिमाली भेगमा जब हिउँ पर्न थाल्थ्यो नि, अनि हिउँ पर्न थालेपछि त्यहाँको मान्छेहरू पशुपालन सहित उहाँहरू तल आउनुहुन्थ्यो। कर्णालीकै कुरा गर्दा माथि हुम्लाबाट जुम्लाबाट उहाँहरू सुर्खेतसम्म आउने कुरा गर्नुहुन्थ्यो कि पहिला पहिला, फेरि अलिकता गर्मी बढ्न थालेपछि उहाँहरू फेरि माछतिर जानुहुन्थ्यो। त्यो एउटा उदौली उभौली भन्ने जुन छ नि त्यो प्रथा, अहिले पनि अब हामीले त्यसलाई ट्रान्सह्युमन सिस्टम भन्छौँ, त्यो प्रथा चाहिँ अझै पनि छ। अब लेकको मान्छे बेसी झर्ने, बेसीको मान्छे लेक जाने, अभ्यासले गर्दा यो दुई समुदाय बीचमा अन्तर्घुलन हुने, निक्लाउने जस्ता विभिन्न सामाजिक अपनत्वको होइन सामाजिक सम्बन्ध निर्माणको पनि अवसरहरू प्रदान गरा जस्तो लाग्छ मलाई।
1: तपाईँले कर्णालीमा जुन जडीबुटीको कुराकानी गर्नुभयो, यासगुमा लगायत त्यहाँनिर धेरै छन् भनेर, अहिले चाहिँ त्यहाँबाट व्यवसायिक रूपमा पनि फाइदा लिन थालेको अथवा परम्परागत रूपमा नै संकलन गर्ने, परम्परागत रूपमा नै बिक्री गर्ने कस्तो अभ्यासहरू चाहिँ अलिकति पाउनु भएको थियो अधीनको?
0: यसमा अब अहिले पनि हामीले कर्णालीबाट जसरी 10-15 वर्ष अगाडि 20 वर्ष अगाडि जसरी जडीबुटी संकलन हुन्थ्यो, अहिले पनि मैले खासै तात्विक फरक पाइनँ। मैले सन् 2011 म डोर्बामा काम गर्दाखेरि र अहिले 15 वर्ष भइसक्यो, खासै फरक छैन होइन, त्यसरी नै छ। तर अहिले चाहिँ अत्यधिक संकलनहरूको कारणले गर्दाखेरि चाहिँ कतिपय जड़ीबुटीहरू चाहिँ नासिँदै गएको, लोप हुँदै गएको पनि छ। तर अब कतिपय ठाउँमा चाहिँ तेलहरू बनाउने होइन, साबुनहरू बनाउने, सानातिनो प्रोसेसिङहरू गर्ने अभ्यासहरू पनि छन्, तर त्यो एउटा ठूलो उद्यमकै रूपमा अझै राम्रोसँग विकास भएको जस्तो लाग्दैन मलाई।
1: हामी खर्कतिर कोही बेलामा घुमफिरको लागि जाँदाखेरि त्यहाँका चौरी पालक अथवा भेडा पालकहरूसँग कस्तो छ भनेर हामी सामान्य रूपमा सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ खर्क त बिग्रेर एकदमै बिजोग भइसक्यो, खर्क बिग्रियो भन्छन्। साँच्चै खर्क बिग्रिन्छ अथवा तपाईँको अध्ययनले के दिएको छ खर्क बिग्रिनु भनेको के होला?
0: अब ठ्याक्कै नेपालमा हामीले भर्खरै एउटा अध्ययन सघायौं, त्यो अध्ययन चाहिँ विगत 25 वर्षको सेटेलाइटले खिचेको तस्विरहरूलाई हामीले केलाएका हौ, नेपालभरिको करिब करिब 6.5 लाख जति हेक्टर जग्गाको होइन। अनि त्यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ के पायौं हामीले भने 81% जति नेपालका खर्कहरू 25 वर्षमा खासै बिग्रेको वा त्यो परिवर्तन भएको पाएनौ, मात्र 19% मात्रै परिवर्तन भएको पायौं। तर त्यो 19% पनि के हो भने 18% चाहिँ हरियाली बढेको, सेटेलाइटबाट हेर्दा चाहिँ हरियालीपन बढेको, भनेको त्यो घाँसको हरियोपन हुन्छ नि त्यो चाहिँ बढेको, र 1% तपाईँले भन्नुभएको जस्तो घटेको, घाँसको हरियालीपन होइन घटेको पायौं। अनि त्यसपछि

0: 2000 मिटर भन्दा माथिका खर्कहरूमा चाहिँ हरियालीपन चाहिँ बढेको छ. यो चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित छ.
1: खर्कमा आएका समस्याहरूमा अहिले फेरि हामी यो विषय हेर्छौँ पनि, यदि खर्कमा समस्या आयो भनेदेखि त्यसले तल्लो भेगसम्मको अर्थतन्त्र अथवा तल्लो भेगसम्मको जीविकामा चाहिँ कस्तो असर गर्छ होला?
0: अब यसमा मैले चाहिँ खर्कलाई हामीले त्यो चरम भूमि मात्रै भनेर एउटा त्यसको पर्यावरणीय पक्ष मात्रै हेर्नु हुँदैन. खर्कलाई चाहिँ एउटा सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क. हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ. त्यसमा चरण पनि छ, गाईवस्तु पनि छ, मान्छे पनि छ. त्यसको अननेसरी सम्बन्ध छ. चरण भएन भने खर्क बिग्रिन्छ कि. अघि हजुरले भन्नु त्यो ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन. त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हुनुभयो. अब तपाईँले आर्थिक पाटो यसले के गर्ला भनेर भन्दामा खर्कको एक दुईवटा उदाहरण दिन्छु. यसले चाहिँ नेपालको अर्थतन्त्रमा वा स्थानीय जनजीविकाको त हामीले कुरा गरिसक्यौं. अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र बैंकले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो. त्यस्तै तपाईँको अहिले पछिल्लो समयमा यता पूर्वी नेपालतिरबाट छुर्पी निर्यात गर्छौं विदेशमा, त्यो पनि लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, होइन करिब. त्यो लगायत जडीबुटीहरू मैले अघि नै नाम लिइसकेँ. अनि अर्को भनेको च्याङ्ग्राको उनबाट हामीले पस्मिना बनाउँछौं, होइन. अब भले कि त्यो नेपालमा त्यो उन च्याङ्ग्राको जुन पस्मिना बनाउने नेपालको नभएर बाहिरको पनि आउँछ. अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फ्लाइट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेका छौँ. भनेपछि नेपालको अधिकांश वस्तु गलै छ, होइन. अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो कि. मलाई यो मान्छेहरूले चाहिँ अलिकता हामीले त्यसलाई अलि विस्तृत रूपमा नहेरेर हो. अनि त्यो भएर यसको आर्थिक एकदमै महत्व छ. अब माथिल्लो कसले तल्लोलाई के असर पार्ला भन्ने जुन हजुरको प्रश्नमा आउँदाखेरि चाहिँ, अब ठ्याक्कै त्यो बिग्रियो भनेर अब मान्छेहरूले पशुपालन नै गर्न छोडेको चाहिँ छैन. तर मलाई के लाग्छ नि, छोडेर बिग्रिया हो. उहाँहरूले किन पशुपालन छोड्नु भयो भन्ने कुरा चाहिँ फेरि त्यसको अर्कै आर्थिक सामाजिक पाटो छ.
1: त्यस विषय पनि हामी यसमा छलफल गर्छौँ. हामी वातावरण विज्ञान डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. बर्लिन नेपालमा खर्क बिग्रिएको भन्नेका जस्तै खालका समस्या र चुनौतीहरूको कुरा गर्दा चाहिँ अहिले नेपालका हिमाली खर्कहरूको समग्र अवस्था तपाईँले भनिहाल्नुभयो. तथ्याङ्कै रूपमा हरियाली बढेको छ अथवा यी कुराहरू भयो, सरकारका प्रयास भइरहेको कतिको पाउनु भएको.
0: अब अलि पहिला लगभग 30-35 वर्ष अगाडि चाहिँ नेपालको खर्कहरूमा अत्यधिक चरिचरण हुन्थ्यो. अलि पहिला पहिला हिमाली भेगमा गरेको रिसर्चहरू हेर्दाखेरि तपाईँको लिमी भालीमै मैले चाहिँ 7000 याक भएको डकुमेन्ट मैले पढाएको थिएँ कि एउटा, होइन. त्यो भएर एकदम चरिचरणको भार अत्याधिक थियो. तर पछिल्लो समयमा चाहिँ मान्छेहरूले यो पशुपालनतिर धेरै विकर्षण हुँदै जानु भएको छ. अब युवा पुस्ता त एकदमै कम छ, होइन. अनि त्यो भएको भएर अब यो पशु पाल्ने मान्छे पनि र संख्या पनि घट्दो छ अहिले. त्यो भएर खर्कहरू चाहिँ हरियाली बढ्नमा त्यो कारण छ कि. त्यो एउटा भयो. अब अर्को भनेको चाहिँ जस्तै पशुपालन र खर्कले चाहिँ अब हामीले चाहिँ पशु धेरै चराउँदा के हुन्छ, ठिक्क चराउँदा के हुन्छ र कम चराउँदा के हुन्छ भनेर हेर्दाखेरि र बाह्यतिर गरेको अध्ययनले पनि के भने, बढी चरिचरण पनि खर्कको लागि नराम्रो हो. किनभने त्यहाँ चरिचरण गरेपछि घाँस सबै तानिन्छ अनि त्यसपछि माटो देखिन्छ अनि मरुभूमिकरण हुँदै जान्छ खर्कहरू. तर कम चरिचरण हुँदाखेरि चाहिँ त्यो बिस्तारै त्यो घाँसको ठाउँमा तपाईँको चाहिँ झाडीदार वनस्पतिहरू आउन थाल्छ. त्यो भएर ठिक्क त्यसको चरिचरण चाहिँ जरुरी छ कि खर्कलाई.
1: कुनै पालिकाहरूले अनि मैले यसलाई जोडेँ, कुनै पालिकाहरूले सुधारको लागि गरेका प्रयासहरू केही देख्नु भएको छ?
0: मैले यसमा चाहिँ अलिक पहिला चाहिँ अलिकता पूर्व कुरा गर्दाखेरि अलिक पहिला नेपाल सरकारले मलाई लाग्छ विश्व ब्याङ्कबाटै पैसा लिएर होला जस्तो लाग्छ, होइन. उनीहरूले यो खर्कमा हेलिकप्टरबाट घाँसे बिउहरू छर्ने काम पनि गरेका थियो. त्यो चाहिँ अलि पहिले हो, अर्ली 90s तिर त्यो पनि गरेका थियो. एउटा अलि ठुलै प्रोजेक्ट पनि लागू भएको थियो. त्यसमा चाहिँ अब त्यस्तो एकदमै धेरै काम त भएको छैन. जस्तै तपाईँको केही उद्योगहरू

0: स्थापना गर्ने होइन अनि अलिकता उन्नत जातका घाँसहरूको बिउहरू किसानलाई दिने छर्न लाउने होइन अनि अत्याधिक चरीचरण छ भने त्यसलाई चाहिँ कम गराउने त्यस्तो प्रयासहरू भएको छ तर अब ठ्याक्क पालिकाले त्यस्तो गरेको हामीले थाहा पाएको छैनौ तर एउटा भर्खरै हामी यो डोल्पा र यता जुम्लाको सिमानामा एउटा जगदुल्ला भन्ने डोल्पाकै चाहिँ पालिका हो त्यहाँ चाहिँ लगभग 800 चौरीहरूको फार्म नै त्यो त्यसमा पालिकाको प्रदेश सरकारको सबैको सहयोग गरेर एउटा चाहिँ ठूलो कमर्सियल एउटा याक फार्म त्यहाँ देख्यौं अनि यता फालेलुङ पालिकाले पनि वर्षेनी तपाईँको चाहिँ याक फेस्टिभलहरू गर्छ होइन त्यहाँ किसानहरूलाई चाहिँ अनुदान दिने लगायतका कामहरू गर्छन् त्यस्तै कर्णाली प्रदेश सरकारले गोठाला भत्ता भनेर अहिले चाहिँ उहाँहरूले नाम परिवर्तन गर्नुभएको छ होइन अनि त्यस्तो उहाँहरूलाई प्रोत्साहन स्वरूप त्यस्तो दिनुभएको छ त्यो बाहेक ठ्याक्कै यो खर्क केन्द्रित भनेर अन्य त मैले त्यति धेरै थाहा छैन
1: पछिल्लो समयमा जलवायु परिवर्तनको कुरा त एकदमै जथाभावी गर्छौं भन्यो पछिल्लो साढे दुई दशकदेखि नेपालको जलवायु यो परिवर्तनको मुद्दा एकदमै उठिरहेको छ अहिले त हामी समस्या भोगिरहेका छौँ भन्छौँ यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा
0: एकदमै अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दो जुल्दो छ त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा त्यो उचाइमा लगभग 3000-4000 मिटरको उचाइमा त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेछ र अनि 4000-5000 मिटरमा पनि होइन अनि त्यो भएको भएर अब खर्क र जलवायु परिवर्तनको कुरा गर्दा तापमान वृद्धि चाहिँ खर्कमा अन्य भूभागको तुलनामा अत्यधिक छ तर हामीलाई चाहिँ के लाग्छ भने तापमान वृद्धिले अहिले तत्काललाई चाहिँ खर्कलाई नकारात्मक भन्दा पनि सकारात्मक असर पार्या हो कि जस्तो लाग्छ मैले अघि हजुरलाई जुन 18% नेपालको खर्कहरूमा हरियोपन बढेको छ भनेर भनेको थिएँ नि त्यो त्यसको एउटा कारण चाहिँ जलवायु परिवर्तन जलवायु परिवर्तन हुँदा चाहिँ दुई कुरा एउटा चाहिँ कार्बन डाइअक्साइड बढ्छ अनि अर्को चाहिँ जमिनको तातो पनि बढ्छ अनि विशेष गरेर उच्च हिमाली क्षेत्रहरूमा हिमाली क्षेत्रहरूमा चाहिँ तातो पनि बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ जाडोले गर्दा बिरुवाहरू मान्छे मात्रै होइन बिरुवा नै कठाङ्ग्रिन्छ कि बढ्न सक्दैन तर तातो भएपछि उनीहरू बढ्छ कि एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि अनि अर्को चाहिँ लामो समयसम्म त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा पात्रै राख्ने भयो त्यो भइरहेछ नेपालको खर्कमा त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको तर जलवायु परिवर्तनसँगै खडेरी पनि होइन तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो एकदम लामो सुक्खा भयो लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन्छ
1: त्यसै नेपालको तल्लो क्षेत्रहरूमा निचहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौँ अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा जलवायु परिवर्तन तापक्रम पनि बढ्यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो स्तरका खर्कहरूमा पनि निचहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन
0: अहिले जसरी अब यो लामखुट्टे हिमाल चढ्न थाल्यो भन्छौँ हामी होइन जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीव जन्तु तल पाउने माथि सर्न थाल्यो भन्छौँ सर्पहरू पनि अनि त्यस्तै गरेर यो मिछा बाह्य मिछा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन् बाहिरबाट आएको त्यो चाहिँ एकदमै फैलिने हुन्छ बनमासा होइन निलो गन्धे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन् अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन होइन बाह्य मिचा चाहिँ होइन तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ हामीले किसानहरूसित कुरा गर्दा त्यही पनि अब्जर्भेसन गर्दा जस्तै मैले एउटा भने हल हले भन्ने अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन जस्तै चाउले भन्ने होइन त्यो अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जान्छ किनभने अरू घाँसले गाईबस्तुले खानि भयो त्यो चाहिँ नखानी भयो अरू घाँसलाई झन् बढी प्रेसर भयो अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि त्यस्तो हुने रहेछ अनि त्यो भइरहेछ अहिले
1: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अति चरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्र हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यस्तै खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला
0: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको तपाईँले आजको दिनमा धेरै मान्छेहरू हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका स्कूल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालो हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो होइन अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन अब त्यहाँ चाहिँ तिन चार महिना माथि नै गएर बस्नुपर्ने अनि त्यसपछि अब आय आर्जन पनि त्यति नहुने होइन अब सबै समाजसँग पनि कटेर परिवारसँग बस्नुपर्ने भएर युवा पुस्ताको चाहिँ खर्कमा वा त्यो पशुपालन व्यवसायप्रति नै हामीले अलिकता सकारात्मक धारणा पाएन होइन त्यो भएर उहाँहरूले अहिले चाहिँ तपाईँको खर्कमा नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो तीसवटा चालिसवटा भेडा पालेर पनि अब भेडालाई त चराउन त लान पर्यो माथि त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन तपाईँको चाहिँ जस्तै तीसवटा पाल्नुको सट्टा 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि अहिले मैले त्यो जब्दुल्ला फार्मको उदाहरण दिएँ त्यसमा चाहिँ तपाईँको चाहिँ 4 परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ एउटा चाहिँ सबै होइन पालै पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जा गयो भने चाहिँ तपाईँले भन्नुभएको जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ
1: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौँ पानीको पर्वत विशेष बलि नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्व अवस्था समस्या र उपयोगिता लगायतका विषयमा बाथुराम दिगी र उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0 56 4 94 33 4 93 5 55
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुविसु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 0 42 38 88 88
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा सात जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5223
8: मेरी जोडको काख
9: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
8: शान्ति र आनन्दको अनुभूति
9: मेलबाट टाढा
8: सहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट
10: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np

0: सिंहपुरा कष्ट विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बनिदो नेपाल पानी र पर्वत विशेष बनिदो नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्व अवस्था समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। उहाँ बितेको 3 वर्षदेखि खर्कहरूको बारेमा अध्ययन गर्दै हुनुहुन्छ। कार्यक्रममा अवश्य अलिकति खर्कमा देखिएका द्वन्द्वहरूको बारेमा पनि चर्चा गरौँ। खर्कमा चाहिँ कतै सीमाको द्वन्द्व कतै अन्य किसिमका द्वन्द्वहरूको चर्चा दुवै वखत उठ्ने गर्दछ। खर्क व्यवस्थापनमा स्थानीय समुदाय सरकार संरक्षण संस्था बीच पनि कतै कुरा नमिलेको हो कि द्वन्द्व छ भनिन्छ, कतै राष्ट्रिय निकुञ्जसँग होला कतै स्थानीय सरकारसँग होला। तपाईँहरूले अध्ययनको क्रममा चाहिँ यो स्वामित्व उपयोग लगायतको विषयमा केही द्वन्द्वहरू भेट्नु भएको छ कि छैन?
2: धेरै ठाउँमा तपाईँले भन्नुभयो जस्तै

0: त्यहाँ अब चरीचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन त्यस्तो किसिमको द्वन्द पनि छ। अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने अब भनौँ न त्यो छ। र अर्को एउटा सबैभन्दा ठूलो द्वन्द हामीले भेटेको चाहिँ सामुदायिक वन, नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो। अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाड़ी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उदौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन। अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेला पाख्रा घट्नको एउटा कारण त्यो पनि हो। अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको संख्या भनेर यति भेला बराबर एक सिजन चराएको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कहीँ 10 रुपियाँ कहीँ कति लिनुहुन्छ पैसीको पनि होइन त्यो। अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो, उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो। माथिको मान्छे तल आउने, तलको वनमा आउने, वनको भएको गाउँको मान्छे माथि चरनमा जाने, यो एउटा सहसम्बन्ध थियो। अब अहिले यासा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चरामा आउँदा तिमीहरूले यासा पनि टिप्छौ भनेर त्यो ठूलो द्वन्द छ। अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ, हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ। अब कहिले काहीँ चाहिँ त्यो द्वन्द एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छ।
1: त्यो भयो सरकार अथवा संरक्षणको कुरा अथवा भयो तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बीचको द्वन्दमा। त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगायतको समस्या त छँदैछ होइन, वन्यजन्तुबाट गर्ने क्षति र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बीच कतिको द्वन्द सृजना गरेको पाउनु।
0: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्ला तिर अहिले अब ठूलो संख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन त्यसको संख्या बढेको छ। अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरूलाई शिकार गर्ने त्यस्तो गर्छन् होइन, अनि त्यसलाई नै हामीले द्वन्द भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा एक अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 भेडा छ, कहिलेकाहीँ एउटा खान्छ त्यसले, त्यसलाई पनि त खानु पर्यो, उसको पनि भोक लाग्छ, पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि। मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो, तर त्यो वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन। अब हामी यही रेगमा जन्मेका छौँ, यही रेगमा हुर्केका छौँ, हिजो पनि थियो त्यो होइन, किनभने बाघले त खान्थ्यो त होइन, अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरोभन्दा 1% कम खाएछ, ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौ यो दिन्छौ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द झनै ठूलो भयो कि जस्तो पनि लाग्छ मलाई। कता कता
1: मैले भन्नुभएको कुरा जस्तो एउटा दुईटा गोठमा दुईटा चाउर वर्षमा उठायो भने स्वीकार गर्ने एउटा पाटो होला, तर कतिपय ठाउँमा चाहिँ गोठे रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्। त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुन सक्ला अथवा संघीय सरकारले कस्तो किसिमको व्यवस्थापन गरिदियो भने ती द्वन्द अलिकति कम होला।
0: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्दमा पनि काम गरेका छौँ होइन, तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ, त्यो चाहिँ यो बाघले नहाने त्यो चार जाली भएको खोर होइन, त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशु वस्तुलाई जोगाएको भएको छ हैन कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ जस्तै विस्तार यो बफर जोनहरु मध्यवर्ती क्षेत्रहरुमा त्यही पनि त्यस्तो कोरलहरु बाँध्ने हैन यो लाइटहरु ले चाहिँ दबाउने त्यस्तो जस्तो पनि भएको छ हैन तर तपाईले भन्नुभयो जस्तै अब कतिपय ठाउँमा त एक दुईटा मात्रै हैन कि अब ठूलै संख्यामा मार दिने हैन त्यो देखिएको पनि छ त्यो समस्याकै रूपमा पनि छ
1: जस्तो पर्यटन पनि अहिले तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठूलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको प्रतीक मार्गहरू हुन् खर्क हुँदै नै छ खर्कको प्रयोग भएको छ खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बीच कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन
0: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास नै यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे हैन अब माथि माथि लेकमा त गोठमा बस्ने हो हैन अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि चिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि हैन खर्क त तपाईको एकदम सुन्दर देखिन्छ नि तपाईको बर्खामा त अनि त्यसो हेर्ने त्यस्तो किसिमको गोठ स्टे को जुन कन्सेप्टहरु मैले अघि उता फालेलुङको भने अनि त सैलुङतिर हैन त्यस्तो ठाउँमा केही पालिकाहरुले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ तर त्यो बाहेक मैले दुन्दने त त्यस्तो थाहा पाएको छैन
1: भनेको जसले पशुपालन गर्छ गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडेर झन् बढी फाइदा
0: उनीहरूले दुध खान पाउने भयो दही खान पाउने भयो चिजहरू बनाउन सक्ने भए होइन अनि त्यही बसेर सबै हेर्ने छुपी उ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त
1: त्यो त्यो सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द केही समस्या कुरा गरौँ तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्व कता कता उजाड्न परेको हो कि भन्ने कुराहरू पनि छ अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौं त्यसको शुरूआतमा चाहिँ केही दिन अगाडि हाम्रो प्रधानमन्त्री भागेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो डिडिसीको चीज खाँदै गरेको चीज देखाएको एक किसिमको विज्ञापन जस्तो देखिन्छ तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि
0: एकदमै अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त होइन अनि तपाईँको त्यत्रो भूमि

0: त्यो नबिकेर राखेको भन्नुहुन्छ हैन अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्री ज्यूले त्यो गर्नु भएको एकदम राम्रो हो तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको कि होइन त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो अब उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ चर्चा छ होइन अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ अरे भनेर उहाँहरू के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो गर्नुहुन्थ्यो कि त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाड़ी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है
1: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेर्यो भनेदेखि हिमाली अथवा उच्च पहाड़ी फर्कहरूमा जोडिएका छन् चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा हेर्सा गुम्बाको कुरा किन नहोस् यी धेरै कुराहरू गलैँचा पश्चिमघाट लगायतका कुराहरू पनि तपाईँले अनि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौँ भने हाम्रा उच्च पहाड़ी र हिमाली क्षेत्रका फर्कहरूले कतिको आमदानी दिन्छन् जस्तो लाग्छ तपाईँले हामीले व्यवस्थापन राम्रो गर्यौँ भनेदेखि चाहिँ
0: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु न्युजिल्यान्डको होइन अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठूलो उद्यम उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन अनि त्यो अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ के हो अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौ नि अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्यो भने उन पनि भयो मासु पनि भयो होइन अनि त्यसपछि अब चिजहरू होइन अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निस प्रडक्ट टाइपको हो विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि त्यस्तो कुराहरूको सम्भावनाको ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन
1: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गर्यो भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा भोट देखिन्छ त्यो सँगसँगै स्वाद अलिकति फरक छ क्या होइन राष्ट्रिय क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दूध होस् अथवा छुर्पी जे जस्तो होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले
0: सम्भावना एकदमै छ तपाईँको मैले अब जुम्लामै तपाईँको तलबाट दूध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्वपूर्ण ठानिएको क्षेत्र हो कि
1: हजुर तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय हेरेँ भनेर त्यो सँगसँगै विश्वमा यस्ता खर्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमुनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो
0: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठूलो छ तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन त्यो घाँसे मैदानमा जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि

0: रेडियो भएर
1: सोलो एफएममा अब प्रसारण हुन्छ बीबीसी नेपाली सेवा।
2: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर भएको मुठिक हो?
3: त्यही समय माग्दा अहिलेको अवस्थामा कमिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
2: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्।

खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको गुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओ को आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डीआर कंगोको राजधानी

0: प्रतिशत हिस्सा विद्युतीय साधनले नै आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि पाँचजनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 तीन महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होर्डिङ सेन्टरमा रहेकी हरिमाया जुम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होर्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
1: अब सुत्केरीलाई पनि खाना चाहिँ छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सोको जित गरेको थिएँ होइन, मलाई चाहिँ अस्पताल आफै बोकेर घुम्नु पर्ने थियो नि सुनिन्दारपुर अस्पतालले दिएको। अब अस्ति 7 दिनसम्म गएर आउने गरेको मेरो कति बिजो थियो। हाम्रो घरमा हामीले होइन बोलेर पकाएर खान्थ्यो होला, त्यो ठाउँमा अब खायो खायो नखायो झिटो मिठो उहाँहरू आज भोग्नु थियो भनेर हामीले खाना पर्ने लगाउनु बसेर।
0: सरकारको राहत प्याकेज सिद्ध बुद्धिमा भएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। गुरुवारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
2: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ अस्थायी बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालेको छ।
0: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महाजनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
3: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन अहिले तत्काललाई जुन होली सन्दर्भमा राखेको छौँ उहाँहरूको घर भत्किदिएका छन्। त्यसको राहत स्वरूप चाहिँ अलि तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजेको हो। त्यो अनुमान चाहिँ त्यो हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले, कम्ती 3 महिनासम्म भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले दिएको
0: छ। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले मान चुकाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस्पार र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।

उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रम अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।

0: निर्यातमा हाम्रो अब प्रभावित हुने सम्भावना हुन्छ। त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
1: अब यहाँनिर अलि तपाईँले जुन भन्नुभयो दुई पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो, अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
0: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोविड हुँदै अब अलिकति पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। पोलिटिकल इन्स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ। त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो, कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ, त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ, त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल फेरि फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो। सधैँ एलडिसीमा बसेर चाहिँ साध्य राख्दैन, एलडिसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ। हाम्रो क्षमता चाहिँ एलडिसी हुँदाखेरि सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो। त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
1: त्यसपछि यो एलडिसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
0: अब सरकारले सबै विगत दृष्टिकोणबाट गरेर गर्नु पर्यो, कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवारको सरकार हो होइन, प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता खास गरी लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभाव सन्दर्भ हुन सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोदेश आदेशमा आएर गरिने विषय चाहिँ होइन। अलिक अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरो रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन प्रतिशतै कमजोर रहने गरेको अवस्था चाहिँ छ। जहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिभिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशकोमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर रिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेश पनि पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग निथनिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको उल्लेख आएका छन्। चीनी राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट छ अशोक दाहालबाट। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रूचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चीनी राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।

0: घरमा छायो हजुर सोनु
1: सोनु एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: सुन्न सक्नुहुन्छ।

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारे या झुक्याएर राखिने यौन संबंध जबरदस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन संबंध राखे पनि यो जबरदस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सम्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को बाहिर?
3: म दिदी सुन्तली ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? के रुदिरहेको कि
3: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोही झम्बाको मौका छोडेर तल्ली घरको माइला दाइले भागेर आलु दिदी।
2: माइला दाइले त्यसलाई म पहिलालाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, गरी पठाइदिनुहुन्छ कि?
4: ल ल, अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसे, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।

0: यो बार कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दूतकोशी समावेश विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मत्स्य दूतकोशी को समृद्धि मत्स्य दूतकोशी गांवपालिका सोलखुंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बिहार सांस साढ़े सात बजे देखि आठ बजे समय सुन्न एफएम 101.2 मेगाहर्ज अनलाइन स्टूडियो एफएम को पेज मार्फत विश्वभर सुन्न सकूने
1: विवाह का लागि केटा र केटी दुवै को सहमति भयो
2: राम्रो जोड़ी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्छन्
1: यस्तो खुशी को बेला छ हुनेवाला सम्झी सम्झिनी को फोटो खिच्नु पर्यो न
2: हो खिचौ खिचौ केटा केटी सबैको सामु खिचौ न
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्मा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रतिफिर्ता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 92 96 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सपोर्ट लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सोनी तुटकुण्ड नगरपालिका 7 सुनकुण्ड।

0: महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
3: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेबीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: उपायको दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी।

0: ডালা পাখালালে ধুয়ে দুঃখ দিও তিন বছর কে নিগো ভাবে ডাক্তার
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापनको मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: ठट्टै माग्यो भैसा जान लाग्यो जाँदैमा बाछा खेर पर्ख लिन आउला
4: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
5: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको

0: आवश्यक काम पर्छ पहिले सबै काम गर्नु पर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड

0: छट्टै माघ भैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक आउँछ गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम चिठी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा संचालनले कतिखेर हुँदैछ
1: सुन कान्छ

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी लामु शेर्पा स्मृति कप सोल खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको भूमिका खेलकुद जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसिद्ध भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ। गाउँ नगरपालिकामा खेलकुद जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ।

0: पासिफिक दलसँग आपत्ति नरहेको प्रस्तावन गरिन्छ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यदि जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ। सहभागी टीमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलकुद समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टा जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्डका रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकियो बनोजिम हुनेछ।
1: पुरस्कारहरू प्रथम मिटिङलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चित। द्वितीय मिटिङलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चित। तृतीय मिटिङलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चित। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चित।
0: उत्कृष्ट उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पूर्ण नम्बरहरू
0: मुवान जिम्बा शेर्पा 98,62,21,98,88 98,23,78,88 अङ्कामी शेर्पा 97,69,70,58,55 98,20,23,52,88 अङ्गुली शेर्पा 98,41,32,55,50 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86
1: खुम्बु पाँचलामो गाउँपालिका चौरी खर्क खुम्बु

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।